0: यही असार चार गते देखि शुक्ला गण्डकी चार दुलेगौड़ामा फिजियोथेरापी सेवा शुभारम्भ गर्दैछ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
0: घुडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
1: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौड़ा, व्हाइट हाउस जाने बाटोमा।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई, गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
4: दिनको संकेत सधैँ बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

0: नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असार 5 गते शुक्रबार जेठ शुक्ल पक्षको पञ्चमीति थिए। सन् 2026 जून 19 तारीख। कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। खर्च बढ़ने दिन रहेको छ, धन जोगाउनुहोला। बोलीको प्रभावले राम्रो काम बढ्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुने दिन रहेको छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ, मेहनतको फल मिल्नेछ। वृष राशि। मान सम्मान प्राप्त हुने दिन रहेको छ। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। घुम्न लागेको धन प्राप्त हुने दिन रहेको छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्य भने सामान्य हुने जोखिम रहेको छ। मिथुन राशि। तपाईँको आजको दिन राम्रो रहनेछ। नयाँ साथीसँगको भेटले दिन रमाइलो बन्नेछ, मन उत्साहित बन्नेछ। व्यापारमा लगानी भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ।
1: राजनैतिक क्षेत्रमा भने विरोधी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ।
0: संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। सिंह राशि। तपाईँको आजको दिन सामान्य रहनेछ। सानो कुराले मनमा चिन्ता थपिनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।
1: समयको प्रभावबाट मुक्त हुन धार्मिक कार्य दिन राम्रो रहनेछ। परिवारबाट राम्रो कामको जिम्मेवारी प्राप्त हुनेछ। पैतृक सम्पत्तिबाट ठूलो फाइदा हुनेछ।
0: तुला राशि। मान सम्मान बढ़ने दिन रहेको छ। शिक्षाको क्षेत्रमा जोश र जागर बढ़नेछ। साथीको साथ मिल्नेछ। राजनीतिमा प्रगति हुनेछ। स्वास्थ्य भने विशेष ख्याल गर्नुपर्ने दिन रहेको छ।
1: वृश्चिक राशि। तपाईँको आजको दिन शुभ रहनेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। साथीभाइले तपाईँको प्रशंसा गर्नेछन्। राजनीतिक क्षेत्रमा तपाईँबाट फाइदा उठाउने व्यक्तिसँग सचेत्र बन्नुपर्नेछ।
0: धार्मिक यात्रा रमाइलो बन्ने दिन रहेको छ।
1: धनु राशि। मन अशान्त बन्ने जोखिम रहेको छ। स्वास्थ्यले साथ दिए पनि राजनीतिक क्षेत्रमा घेराबन्दी हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। शिक्षाको लगानीबाट नाफा हुनेछ। आज यात्रामा जोखिम रहेको छ।
0: मकर राशि। तपाईँको आजको दिन राम्रो रहनेछ। सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ। पुरानो रोगको व्यवस्थापन गर्न नसके जोखिम बढ्नेछ। राजनीतिक क्षेत्रमा भने नाम र दाम दुवै आर्जन हुने योग रहेको छ। कुम्भ राशि। आफ्नै बोलीले व्यवहार अप्ठ्यारोमा पर्ने दिन रहेको छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गर्नु उचित देखिन्छ। धार्मिक व्यक्तिहरूसँगको भेटले मन शान्त बन्नेछ। अन्तिममा मीन राशि। तपाईँको बोलीको प्रभावले राम्रो काम बन्नेछ। बोलीमा नम्रता आवश्यक देखिनेछ। साथीभाइले विरोध गरेको सुन्नुपर्ने हुन सक्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, इनेफो स्तुति सँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: इन्टरनेशनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
3: इन्टरनेशनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू:
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0865877779, 5827880।

0: connect your dream, connect your future. Stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार तुले गौड़ा वाक इन डिपार्टमेंट भवन संगे मोबाइल 98562349 और 98562383।
2: प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाई पनि झुकिनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुले गौडा बीपी चोक,
2: प्रोपाइटर खान प्रकाश नेउपाने 98562338, प्रशान्त नेउपाने 98462625।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
6: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
6: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।
10: स्टुडियो
11: अहिले बिहानको 6 बज्यो।
12: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: अघि ऋण लिनुपर्ने अवस्थामा सरकार पूर्वाधार नयाँ रणनीति 11 खर्बको ठेक्का लगाउने तयारी
1: औद्योगिक क्षेत्रका 80 उद्योगमा पानी र बिजुलीको लाइन काटियो पुनरावलोकनको लागि दायर भएको रिट खारेज उद्योगीहरूले 2079 देखिकै परिमार्जित भाडा दर तिर्नुपर्ने
0: नेपाल छिर्नै लागेको मनसुनलाई पश्चिमी वायुले रोक्यो अब चाँडै पश्चिमी वायु कमजोर हुने र मनसुन भित्रिने आकलन
1: अमेरिकाले इरानमाथिको 9 सैनिक नाकाबन्दी हटायो ट्रम्पले बाध्य भएर सम्झौता गरेको सर्वोच्च नेता खामेनीको टिप्पणी
0: र विश्वकप फुटबलमा क्यानाडाको ऐतिहासिक जीत बोस्नियालाई स्विजरल्याण्डले हराउँदा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ
3: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
6: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला
1: काया कैरनमा अब खबरको सिलसिला सार्वजनिक ऋणको सावा ब्याज भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पुगेको छ भुक्तानी दायित्व निरन्तर बढ्दै गएका कारण यसअघिको सार्वजनिक ऋण तिर्नै सरकारले सार्वजनिक ऋण उठाउनुपर्ने भएको छ अर्थमन्त्री सोनी मुवाङले जेठ 15 प्रस्तुत गरेको आउँदो आर्थिक वर्षको बजेटमा खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट 14.5 अर्ब 31 करोड़ र वैदेशिक अनुदानबाट 61.74 अर्ब रहने उल्लेख गर्नुभएको छ बाँकी 6.57 अर्ब 29 करोड़ रूपियाँको स्रोत भने ऋणलाई बनाउनु भएको छ वैदेशिक ऋणबाट 2.47 अर्ब 28 करोड़ र आन्तरिक ऋणबाट 4.10 अर्ब रूपियाँ संकलन गर्ने लक्ष्य छ अर्थविद दिल्लीराज खनाल भन्नुहुन्छ विगतमा लिएको ठूलो परिमाणको ऋणको परिपक्वता अवधि पुर्याउन थालेको छ यसले आउँदा दिनमा सरकारी ऋणको प्रभावकारी व्यवस्थापन र दिगोपनामा ठूलो समस्या आउँछ यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठको भनाईमा आर्थिक वृद्धि दर र राजस्व संकलन बढ़ाउने हो भने आउँदा दिनमा ऋणको आकार घट्न सक्छ यो विषय अहिले ऋण लिएको ऋण कति कुशल ढंगले परिचालन गरिन्छ र कति प्रतिफल लिन्छ भन्नेमा भर पर्छ भनेर भन्नुभएको खबर कान्तिपुरले छापेको छ
0: यसैबीच सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति बनाएको छ आउँदो आर्थिक वर्ष 2083-84 लागि सड़क पूर्वाधार तथा शहरी पूर्वाधारमा 2.86 अर्ब 48 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ तर सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति अपनाउँदै शहरी तथा सड़क निर्माणका लागि झण्डै 11.5 खर्ब रूपियाँको ठेक्का लगाउने तयारी गरेको छ हरेक वर्ष ठेक्का लगाउँदा आधा समय प्रक्रियामै जाने र काम गर्न समय अपुग हुने भएकाले 3 वर्षको योजनासहित ठेक्काको तयारी गरेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ भौतिक पूर्वाधारतर्फ झण्डै 5 खर्ब रूपियाँ शहरी पूर्वाधारतर्फ झण्डै 6.50 अर्ब रूपियाँ बराबरका आयोजना कार्यान्वयनमा लैजाने तयारी गरेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो नागरिक दैनिकमा खबर छ
1: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र संचालित उद्योगबाट जमीन भवन पानी बिजुली लगायतको बकौटा रकम नतिर्ने उद्योगहरूमा पानी तथा बिजुलीको लाइन काट्न शुरू गरेको छ। लिमिटेडले दुई दिन बुधबार र बिहिबार हिजो र अस्तिमा 10 औद्योगिक क्षेत्रभित्र रहेका 167 उद्योगको पानी तथा बिजुलीको लाइन कटौती गरेको हो। त्यसमध्ये बकौटा तिरेका 87 उद्योगमा हिजो पुनः लाइन जडान गरिएको छ। लिमिटेडले सम्बन्धित औद्योगिक क्षेत्रभित्र संचालित उद्योगलाई 7 दिनभित्र बकौटा रकम बुझाउन 25 जेठमै सूचना जारी गरेको थियो। दिएको म्याच सकिएपछि अस्ति बुधबारदेखि लाइन काट्न शुरू गरिएको हो। 2080-24 सहितमा प्रमाणीकरण भएको उच्च अदालतको फैसलामा उद्योगीहरूले 2075 सालदेखि बढ़ेको भाड़ा उठाउनु पर्ने भनिएको थियो, तर त्यस विरूद्ध औद्योगिक क्षेत्रका उद्योग सर्वोच्च पुगेका थिए, जसमा चैत 12/2081 सर्वोच्चले 2075 साउनदेखि लागू हुने गरी पत्राचार गर्न खोज्नु कानून सम्मत र न्यायचित नहुने भएकाले उच्च अदालतको आदेश केही हदसम्म उल्टी भई परिमार्जन भाड़ा दर 2079 असार 22 मात्रै लागू गर्न परमादेश दिएको थियो। सर्वोच्चको फैसला उप पुनरावलोकनका लागि लिमिटेड र लिमिटेडको संचालक समितिको निर्णय चित्त नबुझेको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ लगायतकाहरू पुनरावलोकन गरेका थिए। तर हिजो सर्वोच्च अदालतका न्यायाधीशहरू विनोद शर्मा, सुनिल कुमार पोखरेल र नित्यानन्द पाण्डेको इजलासले पुनरावलोकनका लागि अनुमति दिएको छैन। अब यसअघिको सर्वोच्चको फैसला नै लागू हुने र व्यवसायीले 2079 परिमार्जित भाड़ा दर तिर्नुपर्ने सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताउनु भएको खबर कान्तिपुरले छापेको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सहमतिबाटै नेतृत्व चयन गर्ने तयारी भएको छ। असार 7 पर्सीदेखि 9 चितवनमा रासोपाको प्रथम महाधिवेशन हुन गइरहेको छ। पार्टीको पहिलो महाधिवेशन भएको र बाहिरबाट विभिन्न समूहहरू समायोजन भई पार्टी बनेका कारण सहमतिबाटै नेतृत्व चयन गर्ने शीर्ष नेताहरूको तयारी छ। महाधिवेशन अघि केही साथीहरू समायोजन प्रक्रियाबाट आउनु भएको छ। उहाँहरूलाई चुनावमा प्रतिस्पर्धा गरेर आउन सहज नहुन सक्छ। हिजोको सचिवालय बैठकमा सभापति रवि लामिछानेले भन्नुभएको थियो, त्यसैले सहमतिमा नै नेतृत्व छान्ने वातावरण बनाउनुपर्छ। यसअघि वरिष्ठ नेता बालेन्द्र शाहको टीमका साथै साझा विवेकशील पार्टी खगेन्द्र सुनार र लक्ष्मण थारूको समूह राजसभामा समाहित भएको थियो। सहमति अनुसारै रवि लामिछाने पुनः सभापतिमा दोहोरिने लगभग निश्चित छ भने वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहनुभएका बालेन्द्र शाह नै हुनुहुनेछ। हिजोको सचिवालय बैठकले वरिष्ठ नेता पदलाई विधानमा समावेश गर्ने र केन्द्रीय समितिको आकार बढ़ाउने निर्णय समेत गरेको छ। वरिष्ठ नेताको पद खतिएसँगै केन्द्रीय पदाधिकारीको संख्या 19 सदस्यीय हुने भएको छ। आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ।
1: पूर्वी नेपाल नजिकैका पश्चिम बंगाल र आसपाससम्म आइपुगेको दक्षिण पश्चिम मनसूनी प्रणाली झण्डै 1.5 हल्ट अर्थात रोकिएको छ। यसका कारण सरदर अवधिभन्दा 6 नागिसक्दा पनि नेपालमा मनसून भित्रिने छाप छैन। कमजोर अवस्थामा रहेको मनसूनी प्रणाली नेपाल प्रवेश गर्न नसक्नुमा पश्चिमी वायु सक्रिय नै रहनु मुख्य कारण हो। मे महिनादेखि नै कमजोर हुनुपर्ने पश्चिम वायु अहिले जून मध्यसम्म पनि भारतको उत्तराखण्ड उत्तर प्रदेशसँगै नेपालमा सक्रिय नै छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्र विभागका सह प्राध्यापक मदन सिग्देलले भन्नुभयो, मनसून आफैमा आसाम र पश्चिम बंगालमा सुस्ताएको छ। त्यसमाथि पश्चिमबाट पूर्वतिर हावा बाहिरिँदा रोकिन पुगेको छ। नेपालमा मनसून नभित्रिनुका कारण अरू पनि छन्। नेपाल र आसपासको क्षेत्रमा उच्च वायुमण्डलीय चाप सिर्जना भएको छ, जसका कारण हावा तलतिर थिचिएको छ। यसले बंगालको खाड़ीबाट आउने जल बाष्पयुक्त हावालाई माथि उठ्न र बादल बन्न दिइरहेको छैन। स्थानीय तापक्रम र न्यूनतापको अभावले पनि मनसूनको बहाव तय गर्छ, तर पूर्वी नेपालमा मनसूनी वायुलाई तान्नका लागि जति न्यूनतापको क्षेत्र विकसित हुनुपर्ने हो त्यो पर्याप्त मात्रामा हुन सकेको छैन। जल तथा मौसम विज्ञान विभागकी मौसमविद विनु महर्जनले पश्चिमी वायु अर्को हप्तासम्म कमजोर हुने आकलन रहेको बताउनुभयो। मनसून कहिले भित्रिन्छ भनेर यकिन भन्न सकिने अवस्था त छैन, तर अब बिस्तारै पश्चिमी वायु कमजोर हुने देखिन्छ, त्यसपछि मनसून बिस्तारै भित्रिन्छ महर्जनले भन्नुभएको छ। यसैबीच हिउँदपछि र वर्षा अघिको अवधिमा भने यस वर्ष नेपालमा अत्यधिक पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार 45 वर्ष अर्थात सन् 1990 रेकर्डलाई बेकर बढ्दै यसपल्ट 339.7 वर्षा रेकर्ड भएको छ। काया कैरनमा पशुपालन र तरकारी खेतीमा सफल उद्यमी किसानको अनुभव सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा निर्मित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निहित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
0: नरिसौ न त बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या अरे दुले गाउँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
4: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
5: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
4: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कतै पाइन्छ र
5: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
6: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
6: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9468683522
7: उद्योग सञ्चालनमा नल्याउने चिया व्यवसायीहरूले बताएका छन् सरकारलाई चिया निकासीको सहज व्यवस्था गर्न आग्रह गर्दै इलामका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र समेत व्यवसायीहरूले बुझाएका खबर आजको गोर्खा पत्रमा छ
8: पन्छीहरूमा देखा पर्दै आएको बर्ड फ्लू रोगको संक्रमण 10 जिल्लामा फैलिएको छ मौसमी प्रभाव र जैविक सुरक्षामा सावधानी नअपनाउँदा बर्ड फ्लूको संक्रमण देखा परेको पशु सेवा विभागले जनाएको छ विभागीय सूचना अधिकारी डाक्टर इन्दिरा शर्माले हाल 10 जिल्लामा देखिएको बर्ड फ्लू सरकारको नियन्त्रणमै रहेको बताउनुभयो सुर्खामा देखा परेको बर्ड फ्लू रोग सरकारको नियन्त्रणमै छ भयावह हुने गरी फैलिएको छैन उहाँले भन्नुभयो संक्रमण भएको पुष्टि हुनासाथ प्राविधिकहरू खटिएर नियन्त्रणका सबै कामहरू भइरहेका छन् बर्ड फ्लू फैलिन नदिन संक्रमित क्षेत्रको आसपास रहेका जिउँदा कुखुरा अण्डा दाना र सुरीलाई तत्काल नष्ट गर्ने गरिएको छ यसरी नष्ट गरेको कुखुरा अण्डा र दानाको क्षतिपूर्ति सरकारले उपलब्ध गराउने व्यवस्था छ नष्ट गरेको कुखुरा अण्डा र दानाको प्रचलित बजार मूल्यको 80% रकम क्षतिपूर्ति बापत किसानलाई उपलब्ध गराउने सरकारले गरेको छ
7: विगतमा जस्तै यस वर्ष पनि किसानले रासायनिक मल पाउन सकेका छैनन् बर्खे खेती शुरू हुन थालेको बेला किसान मलको जोहोमा जुट्न बाध्य छन् सरकारले भने रासायनिक मल पर्याप्त मात्रामा मौजदार भएको दावी गरेको छ बर्खे धान र मकै बालीका लागि कृषकलाई मल अभाव भएको कृषक समूह महासंघ नेपालका अध्यक्ष पञ्चकाजी श्रेष्ठले जानकारी दिनुभयो अध्यक्ष श्रेष्ठका अनुसार देशभर अहिले मलको समस्या छ सरकारले गोदाममा मल मौजदात छ भने पनि किसानले मल नपाइरहेको अवस्था छ विशेष गरी मधेस सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका थोरै ठाउँमा यो समस्या चरको रूपमा देखिएको श्रेष्ठको भनाई छ आजको कारोबारमा खबर छ
8: कृषिका विभिन्न क्षेत्रमध्ये दूध उत्पादन र तरकारी खेती कमाईका लागि सम्भावनायुक्त क्षेत्रका रूपमा रहेका छन् विगतमा निर्वाहमुखी पेसा मात्रै गरेका कतिपय किसान अहिले यो क्षेत्रमा सफल उद्यमी बनेका उदाहरण छन् यसैमध्येका एक हुनुहुन्छ काभ्रे धुलीखेलका उद्यमी हरिप्रसाद गुमागाई गाई भैँसी पालेर दूध उत्पादन डेरी व्यवसाय अनि सँगसँगै तरकारी क्षेत्रमा आत्मनिर्भर बन्न उहाँ सफल हुनुहुन्छ थप जानकारी सहित मदन पौड्याल
9: 68 सालमा चाहिँ एउटा गाईबाट सुरु गरेको तपाईँको एक वर्षको दौडमा चाहिँ एउटा दुईटा तिनवटा त्यसरी जोड्दै जाँदाखेरि चाहिँ 10 गाई 10 भैँसी जोड्न सफल भए
10: काभ्रेको धुलीखेलमा रहेको सेतीदेवी कृषि फार्मका सञ्चालक हरिप्रसाद हुमागाई उमेरले उहाँ 62 वर्ष भइसक्नुभयो 40-45 वर्षसम्मको युवा उमेरमा निर्वाहमुखी पेसा गरी गुजारा चलाएका उहाँले त्यसपछि कृषि फार्म खोल्नुभयो एउटा गाईबाट शुरूआत गरेको दूध उत्पादनको काम अहिले व्यवसाय बनेको छ शुरूमा 1.5 लाख रूपियाँको थोरै लगानी भए पनि अहिले दूध उत्पादन उत्पादन, डेरी तथा तरकारी खेती गरी लगानी
9: दसैवटा भैँसी जोड्न सफल भई
10: काभ्रेको धुलीखेलमा रहेको सेतीदेवी कृषि फार्मका संचालक हरिप्रसाद हुमागाई उमेरले वहाँ 62 वर्ष भइसक्नुभयो।

0: उहाँ भन्नुहुन्छ, अहिले आमदानी पनि राम्रै छ, जीविकोपार्जनमा कुनै समस्या छैन।
1: किसानहरूलाई जीविकोपार्जन चाहिँ हुने रहेछ, त्यो दुई थरी भयो भने, एक थरी मात्रै भयो भने उसलाई गाह्रो पर्ने, दुधबाट चाहिँ सबै कुरो दुधबाट गर्दाखेरि नपुग्ने, अनि तरकारी भयो भने त त्यो जस्तो एउटा जाहिर खाने मान्छेले चाहिँ ओभर टाइम पाए नि हुन्थ्यो नि, मलाई दुई चार घण्टा म त्यहाँ घरमा बच्चाहरू पढाउनलाई सहज हुन्थ्यो भन्ने कुरो, हरेक कुरामा सहजको लागि नि तरकारी नि एउटा ओभरटेक भनौँ न।
0: आफूले गाई भैँसी पालेका उद्यमी किसान हुमा गाईले गाउँकाहरूलाई पनि यो व्यवसायमा

0: आँखा उपचार केन्द्र दुलेगौड़ा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422 दिपेश मल्ल ठकुरी 9805501420 दीप मल्ल ठकुरी 9864041530
1: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला?
2: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साथ फेर मर्मत सबै गरिन्छ नि।
0: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साट फेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 065414142 9855023128 9462014726।
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

पाइल्स र फिसर यी दुवै मलद्वारमा देखिने समस्या हो। पाइल्स सम्बन्धी धेरै भिडियोहरू मैले यस अगाडि पनि बनाइसकेको छु, यहाँ क्लिक गरेर हेर्न सक्नुहुनेछ। आज म फिसरको बारेमा जानकारी दिनेछु। फिसर भनेको के हो त? फिसर हुँदा कस्तो लक्षण देखिन्छ? पाइल्स र फिसरमा के कस्तो समानता र भिन्नता पाइन्छ? फिसरको कसरी उपचार गर्ने, घरेलु उपचारहरू कसरी गर्न सकिन्छ भन्ने कुराहरूको जानकारी यहाँ म दिनेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला र साथीभाइहरूसँग पनि सेयर गर्न नभुल्नुहोला। पहिला बुझौं एनल फिसर भनेको के हो भनेर। एनल फिसर भनेको मलद्वारको अलिकति भित्रपट्टि वा भनौ ठूलो आन्द्रासँगै जोडिएको दिशा निस्कने द्वारमा घाउ हुनु, मलद्वारको संवेदनशील लाइनको भित्ता च्यातिएको हुनु, कब्जियत भएर दिशा गर्दा बल परेर मलद्वारको भित्ताको लाइन च्यातिनु, वा कब्जियत भएको हाड दिशाले दिशा निस्कने बाटोलाई कोरेर घाउ बनाउँदछ र उक्त घाउलाई नै फिसरको रूपमा चिनिन्छ। कहिले कहिले दिशा गर्दा एकदमै ठूलो साइजमा दिशा आउँछ, जसकारण मलद्वारको भाग एकदमै धेरै तन्किने हुँदा त्यहाँ फाट्ने, चिरा पर्ने भएकाले मलद्वारमा घाउ हुन जान्छ। सबै उमेरका मानिसहरूलाई कहिलेकाहीँ दिशा गर्दा दिशाको डायामिटर ठूलो निस्किन्छ। उक्त डायामिटर बराबरको दिशा बाहिर निस्कनलाई मलद्वार खुल्ने क्रममा मलद्वारको भित्री भाग चातिन्छ वा फाट्छ, यसैलाई एनल फिसर भनिन्छ। फिसरको अर्थ च्यातिनु वा फाट्नु हो। मलद्वारको भागमा फाटेको वा च्यातिएको वा थोरै घाउ भएको जस्तो हुन्छ। जसरी सुक्खा मौसममा हाम्रो ओठ र खुट्टाको कुर्कुच्चा फुट्छ, त्यसरी नै मलद्वारको भित्ता फाटेर घाउ हुन्छ, यसैलाई एनल फिसर भनिन्छ। कसैलाई सानो घाउ हुन्छ भने कसैलाई ठूलो घाउ, गहिरो घाउ हुन्छ। सानो थोरै मात्रामा मलद्वार च्यातिएको छ भने खानपिन सुधार गरेर छिटो निको पार्न सकिन्छ, र ठूलो र गहिरो च्यातिएको छ भने निको पार्न लामो समयसम्म लाग्छ र त्यही अनुसार खानामा पनि सुधार गर्नुपर्ने हुन्छ। एनल फिसर हुँदा कस्तो लक्षणहरू देखिन्छन्? एनल फिसर भएपछि मलद्वार दुखेर र पोलेर दिशा गर्न अत्यन्तै साह्रो पर्छ। दिशा गर्ने समयमा अत्यन्तै धेरै पोल्ने, दुख्ने हुन्छ र दिशा गरिसकेपछि पनि दुई तीन घण्टासम्म मलद्वार दुखिरहन्छ र पोलिरहन्छ। साथै दिशाको सतहमा रगत देखिन्छ वा दिशामा रगत लागेर आउँछ। टोयलेट पेपर युज गर्दा पनि टोयलेट पेपरमा रगत देखिन्छ, कब्जियत हुन्छ। दोस्रो व्यक्तिले मलद्वारमा हेर्दा घाउ भएको प्रत्यक्ष देख्न सक्छ। चिलाउने, पोल्ने र दुख्ने हुन्छ। पिसाब गर्दा असहज भएको महसुस हुन्छ। यसै लक्षणसँग मिल्दो जुल्दो लक्षण पाइल्स पनि हुन्छ। के कारणले

फिसरको समस्या आउँछ। यदि तपाईलाई लामो समयसम्म कब्जियत भइरहेको छ भने तपाईलाई एनल फिसर हुन्छ वा एनल फिसर हुने सम्भावना धेरै हुन्छ। यदि तपाईँ दिशा गर्दा धेरै जोड गरेर बल लगाउनुहुन्छ भने र दिशा सधैँ साह्रो सुक्खा आउँछ भने पनि फिसर हुन्छ। यदि तपाईँलाई लामो समयसम्म डायरिया भयो भने पनि फिसर हुने सम्भावना बढ्छ। त्यसै गरी अप्राकृतिक मैथुनको कारणले पनि फिसर हुने सम्भावना बढाउँछ। घरायसी उपचारको माध्यमबाट कसरी फिसरलाई ठिक गर्न सकिन्छ? यदि सधैँ कब्जियत हुन्छ भने दिशा गर्दा पोल्ने, दुख्ने, रगत आउने समस्या छ भने अब आफैले घरायसी माध्यमबाट रोकथामको प्रयास गर्ने, कब्जियत पटक्कै हुनै नदिने, कब्जियत नभएमा मलद्वारको भागलाई बल प्रेसर पर्दैन, दिशा सफ्ट गिलो भएर सर्लक्क निस्केर जान्छ, कब्जियत हुन नदिनलाई दुध चिया कहिल्यै नखाने, चामलको भात कम गर्ने, भात भन्दा धेरै दालको झोल, तरकारीको झोल वा सागपात तरकारी धेरै खाने। अधिकांश मानिसहरूले थोरै तरकारीमा धेरै भात खाने गर्दछन्, त्यो गलत हो। त्यसरी भात मात्र धेरै खाँदा कब्जियत हुने सम्भावना बढ्छ र सधैँ कब्जियत हुनेहरूलाई पनि कहिल्यै ठिक हुन्न। खाना कम खाएर पानीको मात्रा बढाउने, शरीरलाई डिहाइड्रेसन हुन नदिने, क्याफिन युक्त पेय पदार्थ कफी धेरै मात्रामा खाँदा डिहाइड्रेसन हुन सक्छ, दैनिक 20-30 ग्राम फाइबर युक्त सलाद वा तरकारी खाने, जस्तो मुला, गाजर, बोक्रा सहितको दाल, बोक्रा सहितको फलफुल खाने, दही नियमित खाने गरे कब्जियत हुन पाउँदैन, पेट भरि खाना कहिल्यै पनि नखाने, जति मिठो भए पनि आधा पेट मात्र खाना खाने बानी गर्नुहोस्, जसले गर्दा कब्जियत हुन पाउँदैन। इसबगोल पनि फाइबरको राम्रो स्रोत हो, दैनिक खान सकिन्छ। यति गर्दा पनि कब्जियत हुन रोकिएन भने फाइबर सप्लिमेन्ट पनि खान सक्नुहुन्छ। दिशा नरम बनाउनु भयो भने मलद्वारलाई कुनै असर नपारी दिशा बाहिरी नै भएकाले कुनै समस्या हुँदैन। मलद्वारलाई राम्रोसँग तातो पानीमा सेकेर भ्याक्सिन लगाउन सकिन्छ। भ्याक्सिनले लुब्रिकेन्टको काम गर्छ र दिशा गर्न सजिलो बनाउँछ। यति गर्दा पनि भएन भने नदुख्ने मलमहरू लगाउनु पर्छ, जुन फार्मेसीमा पाइन्छ। कब्जियतलाई तुरन्तै ठिक गर्नु भएन भने फिसरले सधैँभरि समस्या दिन्छ र सर्जरी नै गर्नुपर्ने हुन्छ। सर्जरी गर्दा मलद्वारमा च्यातिएको ठाउँमा छुवाउनु पर्छ, साथै अरू बोटक्स विधिबाट पनि उपचार गर्ने गरिन्छ। टाइल्स र फिसर के हो र कसरी हुन्छ? टाइल्स भनेको मलद्वारको सुन्निएको वा फैलिएको नसा हो। टाइल्स मलद्वारभित्र वा बाहिर वर्षसम्म थाहा नपाइरहन सक्छ। जबसम्म दिशामा रगत देखिन्न तबसम्म टाइल्स थाहा हुन्न। भर्खरै सुरु भएको छ भने थाहा पाइँदैन। टाइल्स भएको छ भने दिशा गर्दा मासुको डल्लो जस्तो बाहिर निस्कने वा छान्दा डल्लो भेटिन्छ। दिशा गरेपछि मलद्वार चिलाउन सक्छ, म्युकस बाहिर निस्कन सक्छ। फिसर हुँदा दिशा गर्दा दुख्ने, पोल्ने र दिशा गरिसकेपछि पनि धेरै समयसम्म दुखिरहने हुन्छ र दिशामा रगत देखिन्छ। मलद्वारको भागमा नसामा नियमित प्रेसर पर्न गएमा नसा फुलिने सुनिने भएकाले टाइल्स हुन्छ। जस्तो दिशा गर्दा बल गर्ने प्रक्रिया नियमित हुन गएमा टाइल्सको समस्या हुन्छ भने फिसर चाहिँ आँख सम्बन्धी रोग जस्तो इन्फ्लामेटरी बाउल डिजिज, पर्चुअप, इन्फेक्सन, मोटोपन, अण्डाको रोग, रक्तको धेरै सेवन जस्ता समस्याले फिसर हुने सम्भावना अत्याधिक धेरै बढाउँदछ। अन्तिममा यी दुवै समस्याको समाधान एकै प्रकारले गर्न सकिन्छ। धेरै मात्रामा फाइबरयुक्त खाना खाने, भात कम खाने, धेरै मात्रामा पानी पिउने, दिशा गर्दा बल नगर्ने र टोयलेटमा धेरै लामो समयसम्म मोबाइल चलाएर नबस्ने, ओजन घटाउने यदि ओभरवेट हुनुहुन्छ भने शारीरिक कसरत दैनिक गर्ने, कफी वा क्याफिनयुक्त पेय पदार्थहरू कम खाने, चिनीजन्य पदार्थहरू कम खाने, त्यसो गरे तपाईँको पेट सम्बन्धी समस्याहरू घटेर धेरै सजिलो भएको महसुस गर्न सक्नुहुनेछ। आज एउटा महत्त्वपूर्ण

minutos.

मानिसमा एपेन्डिसाइटिस हुने सम्भावना धेरै रहन्छ। परिवारमा कसैलाई एपेन्डिसाइटिसको समस्या भएको थियो भने पछि अरू पुस्तामा पनि एपेन्डिसाइटिस हुने प्रबल सम्भावना रहन्छ। एपेन्डिसाइटिस हुँदा देखिने प्रमुख लक्षणहरू के हुन् भन्ने बारेमा पनि तपाईँलाई बताउन गइरहेको छु। हामी सर्वसाधारण मानिसलाई अचानक पेट दुख्दा एपेन्डिसाइटिस नै भएको हो भनेर छुट्याउन धेरै समस्या पर्न सक्छ, किनकि एपेन्डिसाइटिस हुँदा देखिने लक्षणहरू र अरू समस्या हुँदा देखिने लक्षणहरू लगभग उस्तै हुन्छन्। एपेन्डिसाइटिस हुँदा देखिने लक्षणहरू र किडनी स्टोन हुँदा देखिने लक्षणहरू, गल ब्ल्याडरको समस्या हुँदा, पिसाब सम्बन्धी समस्या हुँदा, पिसाब फैलिएको समस्या हुँदा, ग्यास्ट्रिकको समस्या हुँदा, आन्द्रामा इन्फेक्सन हुँदा देखिने लक्षणहरू लगभग उस्तै प्रकृतिको हुन्छ। हामी झुक्किन सक्छौ, अचानक के भएर पेट दुख्यो भन्ने लाग्न सक्छ हामीलाई। यसरी अचानक पेट दुखेको बेलामा आफैले पेन किलर जस्ता औषधिहरू खाएर बस्नु हुँदैन, तुरन्तै डाक्टरको चेक जाँच गराउन गइहाल्नु पर्ने हुन्छ। एपेन्डिसाइटिस अत्यन्तै खतरनाक हो, जति सक्दो चाँडो इमर्जेन्सी मेडिकलमा गइहाल्नु पर्ने हुन्छ। एपेन्डिक्स फुट्यो भने अत्यन्तै गम्भीर अवस्था आइपर्न सक्छ र मानिस नरहन पनि सक्छ, त्यसैले पेट दुख्दा धेरै ध्यान दिनुपर्दछ। एपेन्डिसाइटिस हुँदा अचानक दाहिने साइडको तल्लोपट्टि पेट अत्यन्तै दुख्ने र नाइटोको भागबाट दुखेर तल्लो भागतर्फ दुखाइ सर्ने गर्दछ। नाइटो भन्दा तल दाहिने साइडको भुँडी धेरै दुख्नु नै एपेन्डिक्सको पहिलो लक्षण अन्तर्गत पर्दछ। हिँड्दा हातछिउ गर्दा झन्झन धेरै दुख्ने गर्छ। जब दाहिने साइडको तल्लोपट्टि पेट धेरै दुखिरहेको हुन्छ, त्यति बेलै वाकवाकी लाग्दै वमिट हुन शुरू हुन्छ। दाहिने साइडको पेट अचानक अत्यन्तै दुख्नु र वमिटिङ हुन शुरू भयो भने हामीले बुझ्नुपर्छ त्यो एपेन्डिसाइटिसको लक्षण रहेको हुन सक्छ। एपेन्डिसाइटिस भएपछि दुखाइसँगै वमिटिङ हुने, केही पनि खान मन नलाग्ने, पेट फुल्लिएर आउने, पेटभरि ग्यास बनिने, ज्वरो आउने, पेट छुँदा दुख्ने, डायरिया हुने वा कब्जियत हुने र पेटमा जम्मा भएको ग्यास पास गर्न नसक्ने अवस्था आउन सक्छ। यी लक्षणहरू एपेन्डिसाइटिस हुँदा देखिने मुख्य लक्षण अन्तर्गत पर्दछन्। यस्तै लक्षणहरू पत्थरी हुँदा पनि देखिन सक्छ, तर पत्थरी हुँदा दुखाइ पछाडि पट्टिको पोखामा हुन्छ। त्यसै गरी यी लक्षणहरूसँगै कसैलाई पिसाब गर्न गाह्रो पर्ने, पिसाब गर्दा दुख्ने, कसैलाई पेट नदुखी पहिला वमिट हुने र पछि अचानक पेट दुख्ने गर्दछ। यदि यस्ता लक्षणहरू देखिएमा तुरन्तै डाक्टरकोमा गइहाल्नु पर्ने हुन्छ। एपेन्डिसाइटिस नै भएको भनेर कसरी छुट्याउने भन्ने बारेमा पनि थोरै जानकारी थप्न गइरहेको छु। डाक्टरले पेट सुन्निएको वा नसुन्निएको अवस्था हेरेर, सिटी स्क्यान गरेर, अल्ट्रासाउण्ड गरेर, मलद्वारको अवस्था हेरेर, पिसाब तथा रगतको चेक जाँच गरेर छुट्याउने गर्दछन्। सर्जरी गरेर एपेन्डिक्स निकालेर फाल्दा पनि मानिसलाई केही फरक पर्दैन, तर रिसर्च अनुसार एपेन्डिक्सले हाम्रो इम्युन सिस्टमलाई मजबुत बनाउने कार्य गर्दछ। एपेन्डिक्सले हाम्रो शरीरको लिम्फोसाइट पूर्ण रूपमा विकास गराउन मदत गर्दछ र हाम्रो शरीरमा एन्टीबडीज उत्पादन गर्न पनि मदत गर्दछ। लिम्फोसाइट्स भन्नाले सेतो रक्त कोषको प्रकारलाई जनाउँदछ। एपेन्डिक्सले अटो इम्युन रोग लाग्नबाट पनि बचाउने काम गर्दछ। पेटको डाइजेस्टिभ सिस्टमको लागि पनि एपेन्डिक्सको महत्वपूर्ण भूमिका रहन्छ भन्दै आजको जानकारीमूलक विषयवस्तु यति नै।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: एस्तुलेगौडा पोलिक्लिनिकमा यही असर 6 गते पहिलो शनिबार
2: पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
0: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
2: हार्जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
5: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
6: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
5: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
6: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
3: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
0: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
3: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
0: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
3: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
0: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुच्छ्रे बैङ्कको ठिक पारिपट्टि फोन 065-590-369
7: अब मुटु रोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटु रोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित
3: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं बेलचौतारामा आइतबारे हाट बजार सहित 7 दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ
0: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको 7 दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ
3: नोट प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ हाट बजारमा आऊ ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ
0: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार
8: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् भयो
6: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि
8: त्यसको चिन्ता लिनै पर्दैन नि खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
8: हजुर, विगत 13 वर्ष देखि तपाईहरुकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठीक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज खैरेनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9460231420।
9: अब सुन्नुहोस् पूरा समाचार।
10: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
9: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
10: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
9: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
10: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
9: मद्यपान र धूम्रपान सेवन नगरौं,
10: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122, 9805800008 र 9460692446।
13: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801032475।
16: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
17: दिदी पनि नमजाले झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
18: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस धुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
19: टाइम चेक को साथमा मनकेवा कालिका सुन चाँदी पसल धुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
20: सत्य, तथ्य, निष्पक्ष समाचार, सुसूचित हुन पाउने तपाईँको अधिकार।
1: धोरबाराही हाइलाइट्सको साथमा
21: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841493004

0: नमस्कार, बिहान 7 बजे ढोरवाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरवाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorwarahi.com.in लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर छोडिम वाग्लेले राखेको विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। त्यसअघि सभामुख डोर प्रसाद अयालले उक्त विधेयकका 2 देखि 11 सम्मका दफालाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर वाग्लेले गत जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्नुभएको थियो। विनियोजन विधेयकका मन्त्रालयत शीर्षकमाथि यही असार 1 र 2 गते सभामा छलफल भएको थियो। सो छलफलमा उठेका प्रश्नको जवाफ बुधबार र हिजो सम्बन्धित मन्त्रीले दिएका थिए। प्रतिनिधि सभाको अर्को बैठक यही असार 5 गते अर्थात आज शुक्रबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो पटक महाधिवेशन गर्दैछ। 2079 साल 7 गते स्थापना भएको पार्टीले 4 वर्षपछि पहिलो पटक महाधिवेशन गर्न लागेको हो। चितवनमा हुन लागेको महाधिवेशनमा पार्टीले सबै मुख्य दलका नेताहरूलाई निमन्त्रणा दिएको छ। मुख्य दलका नेतृत्वमा रहेका व्यक्तिहरूलाई दिएको निमन्त्रणामा श्रम संस्कृति पार्टीका हर्क साङपाङ उपस्थित नहुने घोषणा गरिसकेका छन्। महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित हुन्छन् हुँदैनन् भन्ने विषयमा अहिलेसम्म जानकारी गराइएको छैन। तर नेपाली कांग्रेसको सभापति गगन थापा भने महाधिवेशनमा उपस्थित हुने निश्चित भइसकेको छैन। महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड वा माधव नेपाल उपस्थित हुन सक्ने बताइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भने राजेन्द्र लिङ्गदेन उपस्थित हुने सूचना आइसकेको छ। महाधिवेशनमा सीके राउत लगायतका नेताहरूलाई समेत निमन्त्रणा दिएको संकेत गरिएको छ। पार्टीको पहिलो महाधिवेशनमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ समेत उपस्थित हुन सक्ने बताइएको छ। गृहमन्त्री सुदन गुरूङले विपदको जोखिम क्षेत्र पहिचान गरी आवश्यक पूर्व तयारीमा रहन सबै सरकार भएका निकायलाई निर्देशन दिनुभएको छ। हिजो सिंहदरबारमा मनसून पूर्व तयारी र प्रतिकारका विषयमा आयोजित छलफल तथा अन्तर्संवाद कार्यक्रममा गृहमन्त्री गुरूङले बाढ़ी पहिरो डिवान सुक्खा क्षेत्रको सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक पूर्व तयारीमा रहन सबै सरकार भएका निकायलाई निर्देशन दिनुभएको छ। विपदको सूचना छिटोभन्दा छिटो सर्वसाधारणमा पुर्याउनु पहिलो आवश्यकता रहेको भन्दै मन्त्री खनालले विवाद हुन साथ तत्काल प्रतिकारमा सबै जुट्न सक्ने गरी संयन्त्र बनाउन पर्ने निर्देशन दिनुभएको हो। उहाँले सूचना संचारको कामलाई व्यवस्थित बनाउनु पर्ने, निकाय विभाग र संस्थाहरू बीचको आन्तरिक सहकार्यलाई प्रभावकारी बनाउनु पर्ने, अस्थायी आश्रयस्थल र राहत वितरणको कार्य गर्दा विशेष प्रकारका नागरिकलाई प्राथमिकताका आधारमा व्यवस्थापन गर्नुपर्ने लगायतका विषयमा जोड़ दिनुभएको थियो। अर्थमन्त्री डाक्टर छोडिम वाग्लेले सरकारले सुकुम्बासी बस्ती हटाउने क्रममा कुनै पनि स्थानमा नेपाली सेनालाई परिचालन नगरेको स्पष्ट पार्नु भएको छ। हिजो प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाब दिँदै अर्थमन्त्री डाक्टर छोडिम वाग्लेले सुकुम्बासी बस्ती व्यवस्थापनका क्रममा सेना नभई नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय गरेर सुरक्षा तथा सहजीकरणको काम गरेको स्पष्टीकरण दिनुभएको छ। मन्त्री वाग्लेले राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता र सीमाको रक्षाका लागि सरकारको नीति तथा निर्देशन अनुसार आवश्यकताका आधारमा नेपाली सेना सहित सुरक्षा निकायको उपस्थिति मुलुकका विभिन्न क्षेत्रमा रहने बताउनु भएको हो। वाग्लेले सुरक्षा निकायको नियमित जिम्मेवारी र सुकुम्बासी व्यवस्थापनका क्रममा भएको सुरक्षा सहजीकरणलाई फरक रूपमा बुझ्न आग्रह गर्नुभएको छ। परराष्ट्र मन्त्री सुशील खनालले नेपाली चिया निर्यातको देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताउनु भएको छ। अर्थमन्त्री खनालले भेटमा हिजो यो दरबारस्थित प्रवासी मन्त्रालय पुगेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वले नेपालमा उत्पादन भएको चिया भारतको निर्यातमा देखिएको अवरोधलाई कूटनीतिक माध्यमबाट समाधान गर्नका लागि पहल गरिदिन अनुरोध गर्नु भएको हो। टोलीले भारतीय चिया बोर्डको नयाँ व्यवस्थापनका लागि नेपाली चिया उद्योगले भोग्नु परेको समस्याबारे परराष्ट्र मन्त्री कुनालको ध्यान आकर्षण गराएको थियो। यस अवसरमा परराष्ट्र मन्त्री कुनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध प्राप्ति सरकार गम्भीर रहेको र यस विषयमा भारतीय पक्षसँग कूटनीतिक सम्वाद भइरहेको जानकारी दिनुभएको थियो। वैदेशिक रोजगार विभागले विदेशको कार्यरत नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न वैदेशिक रोजगार व्यवस्थापन सञ्चालन गर्ने सबै इजाजतपत्रवाला संस्था निर्देशन दिएको छ। विभागले बुधबार जारी गर्दै विदेशमा रहेका नेपाली श्रमिकहरूले रोजगार सम्झौता अनुसार तलब सेवा सुविधा नपाएको, सुरक्षित आवासको व्यवस्था नभएको, सम्झौता विपरीत काम गर्न बाध्य पारिएको लगायतका समस्या पटक पटक प्राप्त भइरहेकाले श्रमिकले हक हित सुरक्षा तथा श्रम अधिकारको संरक्षणका लागि यस्तो व्यवस्था लागू गरिएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निर्देशन अनुसार पारित सूचनामा इजाजतपत्रवाला संस्थाले आफूले वैदेशिक रोजगारीमा पठाएका प्रत्येक व्यक्ति वा समूहका श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्नुपर्ने छ। मध्य प्रदेशको हिजोको बैठकमा प्रदेश सरकार आगामी आर्थिक वर्ष 2023 को बजेटमाथि छलफल गर्नु भएको छ। हिजोको बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर शेरचन्दले बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्तावित गर्नु भएको थियो। छलफलमा भाग लिँदै प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले अघिल्लो बजेटको तुलनामा अहिलेको बजेटमा चालु खर्च घट्नु र पुँजीगत खर्च बढ्नु र सकारात्मक रूपमा लिनुपर्ने बताउनु भएको छ। उहाँले बजेटमा समेटिएका रोजगार सिर्जना लगानी प्रबोधन कृषिको व्यापारीकरण लगायत कार्यक्रम कार्यान्वयनमा जोड दिनु भएको थियो। प्रदेश सभा सदस्य दिलबहादुर थापा मगरले नागरिकको माग र आवश्यकतामा आधारित भएर बजेट ल्याउने प्रयास भइरहेको छ। जिल्ला प्रहरी कार्यालय तनहु तथा माथहत्ता प्रहरी इकाईले जिल्लाका विभिन्न स्थानबाट सञ्चालन गरेको विशेष खोजी अभियान 19 जना शंकास्पद व्यक्ति पक्राउ पारेका छन्। नियन्त्रणमा लिएका मध्ये 9 जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त विशेष अभियान लागू औषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण, शान्ति सुरक्षा कायम प्रभाव प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक संसाधनको अनधिकृत प्रयोग नियन्त्रण लक्षित गरिएको प्रहरी नायक परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनु भएको छ। तनहुको सुधारण्डीमा भ्रमपूर्ण र मिथ्या सूचनाबारे सचेतना कार्यक्रम गरिएको छ। प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रवेश कार्यालय र सुकुरण्डकी पत्रकार मञ्चको समन्वयमा हिजो सचेतना कार्यक्रम गरिएको हो। कार्यक्रममा शुभारम्भ गर्दै सुकुरण्डकी नगरपालिकाका प्रमुख उपप्रमुख कुम्बहादुर विकराजले 100 सूचना मात्रै ग्रहण गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाली समाज सिक्ने र उत्पादनको चरणमा रहेको बताउँदै सूचना प्रविधिमा आएको भू अभूतपूर्ण विकासलाई स्वीकार गर्नुपर्ने बताउनु भएको हो। गलत सूचनाबाट पढित प्रभावित भइरहेको उहाँको भनाइ थियो। गलत सूचना यही सूचना तुलना नचार फैलाउने उहाँको टिप्पणी रहेको थियो। यो समाजमा गलत सूचनाबाट प्रभावित भएर समाजमा अगाडि बढ़िरहेको छ। प्रमुख प्रशासकीय अध्यक्ष सुशील पौडेलले असार साउनको भेल बाढ़ी जस्तै सूचनाको बाढ़ी आएकाले सही सूचना मात्र लिनुपर्ने बताउनु भएको छ। मिथ्या र भ्रमपूर्ण सूचनाले समाजलाई असर गर्ने उहाँको भनाइरहेको थियो। गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले अहिले सही सूचना र भ्रमपूर्ण सूचना छुट्याउन नसक्दा नकारात्मक प्रभाव परिरहेको बताउनु भएको छ। सर्वसाधारणलाई सूचित गराएर यही सूचना मात्रै पढ्ने र शेयर गर्ने पानी बचाउनु पर्नेमा उहाँको जोड़ रहेको थियो। भ्रमपूर्ण र मिथ्या सूचनाबाट जोगाउनु प्रेस प्रदूषण कार्यालयले काम गरिरहेको छ उहाँले भन्नुभएको छ। सुप्रमण्डली पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्यायले सामाजिक सञ्जालको उच्चतम प्रयोगसँगै भ्रमपूर्ण र मिथ्या सूचना परिरहेको बताउनु भएको छ। यसबाट जोगाउन नागरिक स्तरबाट सचेतना आवश्यक रहेको उहाँको भनाइ थियो। एक दिनै सचेतना कार्यक्रममा क्षेत्रका क्रियाशील पत्रकार कन्टेन्ट क्रिएटर जनप्रतिनिधि कर्मचारी शिक्षक विद्यार्थी किसान स्थानीय राजनैतिक दल का प्रतिनिधि तथा सामाजिक अगुवा को सहभागिता रहेको थियो। उनीहरूले आगामी दिनमा भूमिपूर्ण र मित्रजन बाटो जोगिन र जोगाउन भूमिका खेल्ने पहल गरेका छन्। अनुसन्धानका अनुसार उज्जवल प्रजापतिले भ्रमपूर्ण र मिथ्या सूचना के हो, कसरी फैलिन्छ, कसरी जोगिन्छ, यस्तो सूचना फैलन नदिने कसको भूमिका के रहने लगायतका विषयमा सहजीकरण गराउनु भएको थियो। पत्रकार विनोद ढुङ्गानाले स्थानीय स्तरमा कसरी भ्रमपूर्ण र मिथ्या सूचना फैलिएको छ जानकारी गराउनु भएको थियो। पानी शुद्धिकरण गरेर पिए जस्तै सूचना पनि शुद्धिकरण गरेर ग्रहण गर्नुपर्ने उहाँको तर्क रहेको थियो। सुकनन्दकी नगरपालिकाले हलगोरू पाल्ने किसानलाई अनुदान दिन थालेको छ। 2081 चैतमा सूचना प्रकाशित गरेर अनुदानका लागि आह्वान गरेको नगरपालिकाले हिजोदेखि वितरण थालेको हो। बिहिबार सुकनन्दकी 12 हलगोरू पाल्ने किसानलाई अनुदान वितरण गरेको हो। 39 किसानलाई 5,000 रूपियाँका दरले अनुदान वितरण गरिएको छ। सुकनन्दकी 12 अध्यक्ष इन्द्र गुरूङ, पशु सेवा शाखाका प्रमुख झलक कृष्ण भण्डारी, पशु स्वास्थ्य प्राविधिक हरिप्रसाद अधिकारी लगायतको टोलीले किसानलाई अनुदान वितरण गर्नुभएको थियो। 10,000 रूपियाँ दिने भए पनि बजेटको अभाव भएपछि 5,000 रूपियाँमा छारिएको छ। आवेदन माग गरिएपछि शुक्लनगी भरिका 435 किसानले आवश्यक कागजात पत्र सहित पेश गरेका थिए। पश्चिम तराईका केही क्षेत्रमा गर्मी बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँहरूमा तापक्रम बढ़दै गएको छ। त्यस्तै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तापक्रम बढ़ेको छ। गर्मीका कारण दैनिक जनजीवन प्रभावित बढ़ने गरेको छ। पूर्व र मध्य भेगमा भने हल्कादेखि मध्यम वर्षा भएकाले तुलनात्मक रूपमा शीतल पनि रहेको छ। कोशीका केही ठाउँमा राति पानी परेको थियो। आज कोशीसँगै बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा पनि वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। विशेष गरी तराई क्षेत्रमा गर्मी बढ़िरहेकाले सतर्कता अपनाउन अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच मध्यपूर्व युद्ध अन्त्य गर्न सम्झौताका निर्णायकसँगै अमेरिकाले इरानमाथि लगाएको 9 सैनिक नाकाबन्दी हटाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको हो। यता इरानका सर्वोच्च नेता मुज्तवा खामेनीले सम्झौताप्रति आफ्नो पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै ट्रम्पले निराश भएर विभिन्न दबाव र प्रभाव प्रयोग गर्दै सम्झौता गराएको आरोप लगाउनु भएको छ। उहाँले भविष्यमा तेहरान र वाशिङटन बीच प्रत्यक्ष वार्ता हुने सम्भावना रहेकोले गर्दै यसले शत्रुको अडान स्वीकार गरिएको अर्थ नलाग्ने स्पष्ट पार्नु भएको छ। अन्तिममा खेल समाचार। विश्वकप फुटबलमा क्यानाडाले समूह बीको दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ। क्यानाडाले कतारलाई 6-0 हराएको हो। क्यानाडाका लागि 16 मिनटमा क्लाइल केरिनले पहिलो गोल गरेको थियो। 39 मिनटमा गोल गरेका जोनाथ डेभिसले पहिलो हाफ समाप्त हुनु अघि व्यक्तिगत दोस्रो गोल गर्नुभएको थियो। पहिलो हाफमा कतार विरूद्ध क्यानाडाले 3-0 अग्रता लिएको हो। पहिलो हाफको 33 मिनटमा कतारका होमा महम्मदले रेड कार्ड पाएपछि कतार 10 जनामा सीमित भएको हो। खेलको 55 मिनटमा कतारका अर्को खेलाड़ी असीम ओमामिदोलाई पनि रेफ्रीले रेड कार्ड थमाएका हुन् कतार 9 जनामा सीमित रहेको हो। 63 मिनटमा लियाम मिररले क्यानाडाका लागि गोल गरेका थिए। खेलको 74 मिनटमा कतारले आत्मघाती गोल गर्दा स्कोर 5-0 पुगेको थियो। खेलको इन्जुरी समयमा जोनाथन डेभिडले गोल गर्दै घरेलु मैदानमा ह्याट्रिक बनाउनु भएको थियो। त्यसपछि क्यानाडा 6-0 विजय भएको हो। जिससँगै क्यानाडाले अङ्क तालिकामा 4 अङ्क जोडेको छ। गैराती समूह बीको खेलमा स्विजरल्याण्ड पहिलो जितसँग जितसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ भने समूह एमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन्। बराबरीसँगै चेक रिपब्लिकन र दक्षिण अफ्रिकाको प्रतियोगितामा पहिलो अङ्क जोडेका छन्। विश्वकपमा आज बिहान 7:45 मेक्सिको र दक्षिण कोरिया खेल्दैछन्। हवस् त यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट अहिलेको लागि सकिएको छ। 10 बजे सब समाचारहरूको साथमा हाम्रो पुनः भेट हुनेछ। तबसँगको लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: के कन्न दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यातिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले यही असार 4 गतेदेखि शुक्ला गण्डकी 4 धुलेगौडामा फिजियोथेरापी सेवा शुभारम्भ गर्दैछ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोट पटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई।

0: संबंधी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस जाने बाटोमा।
2: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भूज बहादुर सुनार,
2: मोबाइल 9908535537।
4: मम्मी भोक लाग्यो, खाजा खाम न।
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँड।
5: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
0: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो पोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
0: बीजी मोमो हाउस दुलेगौडा, हेल्पोस चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: सधैँ पसलबाट बुढा घुसारिया छ खाछ, कहिले कसो त अनि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
5: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
7: ए हो र, ल त ल।
8: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 9856621692।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
0: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
10: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टी प्लग, टाइपका भेराइटी र टाइपको चार्जर, पानी बतासले भरियो इन्डियन ह्याप्पी भर्ने वारेन्टीको साथ पाइनुको साथै सस्ता पनि पाइन्छ।
9: एक्सिओको हराएको बिग्रेको पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट कतिपय पोर्सनल डकुमेन्ट फाइबर जान सकिन्छ। साथै
11: तपाईँ सुन्नुहुन्छ रेडियो।

0: Aku bosan banget hanya itu paling juga jalan pokoknya paling juga cari cari jasa terus baru lagi nih kalau bisa di sini tinggi paling sempit dengan gara-gara matra tinggi kalau bisa
1: nih
0: paling sempit orang boneku paling lagi ramai rumah nih wah filter gue itu plastik botol ma gambar nih asal dihurraki paling lagi nirmali koran kami bidik unik kakak. Tapi mata wina, pani rakne bhari sata hunu pasha. Khane pani sabe, chotere rakne pasha ni.
2: Nepal sarkar, bigyapan ho.
3: Om Bhagavati metale nishtilu dhugala Chitu ani guna sarka saman pauna lai Gache pani ma metal steel phan par ka ka sabai saman chaini Kati maza yake thau ma tar jali ni paini
4: Haju sabai saman paini eutai thau Om Bhagavati metal and steel udhob
5: Hami kaha sutter channel gate press nirman tanki stand phalamro steel ka vili Ghar nirman ka lagi avishik pane grill steel ka sampurna saman haru Khilona kurchi table bench lagai fiber gas bata utpadit फन पार्क एवं बाल बालिका का लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
4: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
5: प्रोपाइटर ओंकार नागिला सम्पर्क 9856601013 9067294
6: तपाईको संस्था कार्यक्रममा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
7: अब चिन्ता नलिनुहोस् शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
6: ब्यानर फेस प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टिसर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित थप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
7: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
6: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
7: प्रोपाइटर दुर्गानाम संस्था सम्पर्क 9846061209 र 9801421718 आज सम्पर्क गर्नुहोस्
6: शुक्ला हिलेटा क्षेत्रमा निर्माणाधीन गुप्तेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
7: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटा शिवालयलाई विकास गर्न
8: तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
9: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
10: अनुरोध शुक्ला हिलेटा शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो
11: किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
12: बजारै भरि फ्रेस आउँछ जहाँबाट ल्याए पनि हुन्छ भो
13: खेतको चिन्ता लिनु भएको छ यो दिदीले
14: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
15: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
7: शुक्ला गण्डकी फ्रेस हाउस दुरीगौड़ा तनहु पंचमुनी स्कूल को अगाड़ी सिकेन्द्र फिस हाउस को आड़ई में शाखा पसल दुरीगौड़ा भित्री बजार सांगीला विकास बैंक को पछाड़ी यहाँ विवाह व्रत बन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
14: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856661136 र 9851166
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
16: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके ल जाउँ।
16: हजुर, सिक्किल अफसेट प्रेस, सुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
16: गोविन्द सिद्धेल, फोन 9850-28543 र 9840-00787।
17: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोनी लगाएर हो?
18: साँच्ची कि मोनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, थापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त? जे हेर्यो त्यही मोनी लाउने खालको छ।
17: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
18: अँ हुन्छ नि, ओवाडाँडामा रहेको सुविधा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षा भएर बनाएको पनि।
17: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
19: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा यही असार 6 गते शनिबार
20: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
19: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
20: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
19: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
20: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
19: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
20: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्जर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
17: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143770, मोबाइल 9556443।
21: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
22: म्याडम, धुम्रपान भनेको के हो?
21: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
22: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
21: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
22: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन्।
0: कि छन् नि यसबाट बस्ने उपायहरू। साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुतिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय स्वास्थ्य प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संस्थामा आउने गणक तथा सुपरी वीक्षकलाई तत्व तथ्य विवरण उपलब्ध गराउ। गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। सरकारले उपलब्ध गराएको पूर्ण र सही विवरणले देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार सरकारका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछ। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफलता हो। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र नापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ। शिक्षिका भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने शिक्षिका।
23: हजुर, यो तरिको सुनाउनु अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दिल्ली दौडमा सुरु हुँदैछ। केयरकिभर तालिम छिट्टै भाग भविष्य सुरक्षित गर्नुहोस्।
1: नर्स बन्ने सपना अब केयरकिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराए। अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछ।
23: न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पुरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछ।
1: सम्पर्क दुलीगौडा एमआईसी ब्याङ्क भएको भवन, फोन 98564443 98014443628 र 98564446।
24: सडक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
25: यस सडक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई रु 1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत 2,01,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिएको छ।
24: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
25: सेवा लिने क्रममा चाहिने जानकारी
24: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
25: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
24: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
25: विस्तृत जानकारीका लागि सडक मेमोरियल हस्पिटल नाथुला पोखरा, फोन 0965594390

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0625414233, मोबाइल 9868168887।
3: छिट्टै मयाम चिसा पानीबाट
4: काठमाडौँ,
3: काठमाडौँबाट
5: मयाम चिसा पानी, अनि बीचमा नझर्ने।
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौड़ा ढोलफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बया पुन,
0: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
1: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान सात्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
1: युरोलोजिस्ट तथा मेघौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0165901662 5901663।
8: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है। हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन? हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र? पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9846383522।
4: कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले यही असार 4 गतेदेखि शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा शुभारम्भ गर्दैछ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
11: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांस पेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
11: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
4: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
11: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
11: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस जाने बाटोमा।
12: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
13: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
14: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
12: ए त्यस्तो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट, ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
13: गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफुल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, दुसङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
12: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर्स सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484264 र 9141453305।
15: अन्तर्मनको आवाज
16: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
17: मात्र रेडियो ढोलबार 103.8 मेगाहर्ज।

नमस्ते नमस्कार अनि हार्दिक मनोलोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरू माझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौ शुक्रबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले एसएमएस दोहोरीले चाहिँ कार्यक्रममा स्थान दिनेछौ। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ स्टाटस छाडिसकेका छौं, त्यहाँ चाहिँ हामीले छोटो अनि मिठो टुक्का छाडेका छौं। हजुरहरूले त्यसको प्रतिजवाफ दिनुपर्ने हुन्छ, हजुरहरूले पठाउनु भएको प्रतिजवाफलाई चाहिँ हामीले हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ। ढिला नगरिकन प्रतिजवाफ पठाउँदै गर्नुहोला भन्दै र हाम्रो चाहिँ स्टाटसमा चाहिँ रहेको छ यो मनमा चले सहुरी एकचोटि नि हेरेन स्टोरी गोर्खा मनका मर्ना छ्याप्पै मायालाई हालम भने नि ठिक छैन जमना बोलको भाकामा चाहिँ हामीले छोटो मिठो टुक्का चाहिँ हामीले छाडेका छौं। यसको प्रतिजवाफ चाहिँ पठाउँदै गर्नुहोला भन्दै अहिलेको लागि भने यही भाका सँगसँगै कार्यक्रमको शुरूआत गर्दैछु। गोर्खा मन कामना बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ बिरु लामा अनि विनिता गुरुङको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: keep us hungry! Unlimited AI games on the ultimate
1: हजुर, गोर्खामन कामना बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो बिरु लामा अनि विनिता गुरुङको। यो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। अहिलेको लागि भने हामीलाई साथीहरूले कमेन्ट गर्नुभएको छ, हामी त्यो कमेन्ट पढ्नतर्फ लागिरहेका छौं। हामीलाई चाहिँ तीनजना साथीले कमेन्ट गर्नुभएको छ, हामीलाई कमेन्ट गर्नुभएको छ खड्का राजुजीले, उहाँले लेख्नुभएको छ नमस्कार शुभ बिहानी सबैलाई भन्नुभएको छ। नमस्कार शुभ बिहानी राजुजीलाई पनि हाम्रो तर्फबाट धन्यवाद कमेन्टको लागि। यसै गरी हामीलाई कमेन्ट गर्नुभएको छ सौरभ केसीजीले, उहाँले लेख्नुभएको छ हेलो सर गुड मर्निङ, म बागचौर नगरपालिका आठको मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी छोरालाई सम्झन चाहन्छु भन्नुभएको छ। धेरै भन्दा धेरै धन्यवाद, यति टाढादेखि हामीलाई सुनेर साथ दिनुभएको छ सौरभजीलाई पनि धन्यवाद दिन चाहन्छु। सधैँ यसरी नै माया गर्दै गर्नुहोला। यसै गरी हामीलाई मिलन हमाल ठकुरीजीले लेख्नु भएको छ शुभ बिहानी, म मलेसियादेखि सुन्दैछु है भन्नुभएको छ। शुभ बिहानी मिलनजी, धन्यवाद कमेन्टको लागि, यति टाढादेखि सम्झिनु भएको छ, सधैँ यसरी नै माया गरिरहनुहोला भन्न चाहन्छु। अरू साथीहरूले पनि कमेन्ट गर्न सक्नुहुनेछ। हामीले हाम्रो फेसबुक पेज स्टार्टर छाडिसकेका छौं, त्यहाँ गएर त्यसको प्रतिजवाब पठाउन सक्नुहुनेछ। हजुरहरूले चाहिँ आफूले सृजना गरेर पनि प्रतिजवाब पठाउन सक्नुहुनेछ। कमेन्ट चाहिँ गर्दै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरीकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। दमौलीमा छ रहे कान्छुबोलको भाकालाई कार्यक्रम स्थान दिँदैछु, जसमा आवाज रहेको छ मौसम गुरूङ अनि सुनिता बुढा छेत्रीको। अहिलेको लागि भने यो भाकालाई कार्यक्रम स्थान दिँदैछु, स्वीकार्नुहोला है त।

Okay, the bone marrow transplant.

Ama

हजुर, उतै बस उतैमा लाउनु बोलको भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। हाम्रो श्रोता साथीको रोजाईमा रहेको भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु, जसमा आवाज रहेको थियो युवराज आचार्य अनि विष्णु बाजीको। फेरि पनि हामीलाई साथीहरूले कमेन्ट गर्नुभएको छ कि जस्तो लागिरहेको थियो, हामीलाई कमेन्ट गरिसक्नु भएको छ, हामी फेरि पनि त्यो कमेन्ट पढ्नतर्फ लागिरहेका छौं। हामीलाई चाहिँ सुशीलाजीले कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नुभएको छ, हेलो नमस्ते, म धानथोकबाट सुशीला, बज्ने गीत भन्नुपर्दा देउरालीमा फूलपाती धजा छ भन्ने गीत बताइदिनु न साथी, भन्नुपर्दा सन्तोषी, सुमित्रा, आयन्स, रेशमी, दीपसन, दीपिका, दिया, दीपसना, अनिता, मनिता अल भन्नुभएको छ। धेरै भन्दा धेरै धन्यवाद हाम्रो सुशीलाजीलाई यति मिठो कमेन्टको लागि। पक्कै पनि म हजुरको रोजाईमा रहेको भाकालाई चाहिँ कार्यक्रममा स्थान दिनेछु। यसै गरी हामीलाई चाहिँ हाम्रो खरिमायाजीले पनि कमेन्ट गर्नुभएको छ, लेख्नु सम्झिरहेको छ,

रहेको छ। अहिलेको लागि भने हामी केही समय लगत्तै फेरि पनि रेडियो

Thank you.

Wenn man nicht

Anything that

0: गोर्खा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रतिनिधि सभामा आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पेश हुने, राष्ट्रिय सभामा गृहमन्त्रीसँग प्रश्नोत्तर।
0: विवादका बीच राप्रपाको केन्द्रीय समिति बैठक शुरू हुँदै विधान विपरीत अनधिकृत व्यक्तिलाई बोलाइएको भन्दै एउटा समूहको विरोध।
1: पहिरोले लमजुङ मनाङ जोड्ने सड़क खण्ड अवरूद्ध, विभिन्न ठाउँमा खसेको पहिरोले दर्जनौ सवारी साधन अलपत्र।
0: सम्झौतामा हस्ताक्षर भएसँगै अमेरिकाले खोल्यो इरानमाथिको सामुद्रिक नाकाबन्दी, ट्रम्प हताशमा आएर सम्झौता गरेको इरानी सर्वोच्च नेताको प्रतिक्रिया।
1: र फिफा विश्वकप फुटबलमा सह आयोजक मेक्सिको लगातार दोस्रो जीत, क्यानाडाले कतारमाथि गर्यो गोलवर्षा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछन्। प्रतिनिधि सभा बैठक बिहान 11 बजे बस्दैछ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिमा अग्रेले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। यस्तै बैठकमा विभिन्न अध्यादेशहरू स्वीकृतिका लागि पेश हुनेछन्। सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव सम्बन्धित मन्त्रीले प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। यी अध्यादेशहरू आज बस्ने राष्ट्रिय सभामा पनि स्वीकृतिका लागि प्रस्तुत हुँदैछन्। राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजेलाई बोलाइएको छ। बैठकमा आज गृहमन्त्री सुदन गुरूङसँग मौखिक प्रश्न

0: मान्यवर साढे एघार बजे बैठक शुरू गर्ने कार्यक्रम छ। तर बैठक बारे पार्टीभित्र विवाद देखिएको छ। अध्यक्ष राजेन्द्र लिङ्गेलले विधान विपरीत अनधिकृत व्यक्तिहरूलाई बैठकमा आमन्त्रण गरेको भन्दै पार्टीभित्रको एउटा संघले बैठक बहिष्कार गर्ने तयारी गरेको छ।
1: बैठकमा गत फागुन 21 गते सम्पन्न निर्वाचनमा उम्मेद्वार बनेका सबै व्यक्तिहरूलाई सहभागी गराउन लागिएपछि विवाद उत्पन्न भएको हो। एकता प्रक्रियाबाट आएका कमल थापा पक्षका 65 जनालाई सहभागी गराउन लागिएको छ। निर्वाचनमा भाग लिएका 163 मध्ये 120 जना केन्द्रीय समितिमै छन्। बाँकी 43 जनालाई पनि आमन्त्रण गरिएको र यो विगतको अभ्यास अनुसार नै भएको पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार यसबारे अनावश्यक भ्रम सिर्जना गर्न र तिललाई पहाड़ बनाउने काम भइरहेको छ। महामन्त्री धवल शमशेर राणाले राप्रपा छोडेपछिको अवस्थामा पनि अध्यक्ष लिङ्गेनको कार्यशैलीप्रति एकपक्षीय असन्तुष्ट छ। हिजो बसेको केन्द्रीय कार्य समिति बैठकमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती साई, सदस्य अर्जुन राई तथा पूर्व अध्यक्ष त्रय कमल थापा, डाक्टर प्रकाश चन्द्र लोहनी र पशुपति शमशेर जबराले केन्द्रीय सदस्य बाहेक अरूलाई बैठकमा राख्न नहुने अडान राखेका थिए। उनीहरूले आजको बैठक बहिष्कारसम्मको तयारी गरेका छन्। महामन्त्री साईले आफूहरूको माग सम्बोधनबारे अहिलेसम्म कुनै पनि जानकारी नआएको र बैठकमा जाने नजाने बारे छलफलमै रहेको बताउनुभयो। यो केन्द्रीय समितिले पार्टीलाई महाधिवेशनको प्रक्रियामा लग्नेछ। हिजो बसेको कार्य सम्पादन समितिको बैठकले आगामी मंगिर 26, 27 र 28 गते काठमाडौँमा महाधिवेशन गर्ने प्रस्ताव गरेको थियो। सरकारले राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा शुरू गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा उक्त सेवा शुरू गरेको हो। विभागको राष्ट्रिय परिचय पत्र सम्बन्धी वेबसाइट मार्फत व्यक्तिको फोटो र अनलाइन भेरिफिकेशन क्यूआर कोड सहितको परिचय पत्र कार्ड डाउनलोड गर्न सकिनेछ। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत मुद्दा नम्बर 2 विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्यूआर कोड सहितको राष्ट्रिय परिचय पत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने उल्लेख थियो। राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त भएका नागरिकले नाम नेपाली वा अंग्रेजी, जन्ममिति र नागरिकता जारी मिति पेश गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने विभागले जनाएको छ। कुनै पनि सार्वजनिक निकाय वा संस्थाले हाल विभागको प्रणालीबाट प्रिन्ट गरिएको फोटो सहितको राष्ट्रिय परिचय पत्र नम्बरको निश्चय हेरी सेवा प्रवाह गर्ने गरेकामा अब उपरान्त सो कार्डमा रहेको क्यूआर कोड स्क्यान गरी देखिने विवरण र नागरिकले देखाउने निस्तामा रहेका विवरण रुजु गरी सेवा प्रवाह गर्न विभागले अनुरोध गरेको छ। पहिरोले लमजुङ मनाङ जोड्ने सड़क बेसी शहर चामे सड़क खण्ड अवरूद्ध बनेको छ। हिजो साँझदेखि परेको वर्षाले यस सड़क खण्ड अन्तर्गत लमजुङको बेसी शहर नगरपालिका 6 खरखरे भीरमा आज बिहान गएको पहिरोले सड़क अवरूद्ध बनेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले सड़कमाथिबाट ढुङ्गा माटो सहितको पहिरो खसेर सड़क अवरूद्ध भएको हो। सड़क अवरूद्ध हुँदा हिमाली जिल्ला मनाङमा जाने र सो जिल्लाबाट बेसी शहर हुँदै विभिन्न ठाउँमा जाने दर्जनौं सवारी साधन अलपत्र परेका छन्।
0: बेसी शहर घलेगाउँ सड़क समेत पहिरोले अवरूद्ध बनेको छ। यस खण्ड अन्तर्गत बेसी शहर पुनः भीरमा पहिरोले अवरूद्ध बनेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो। आज द्वन्द्वमा हुने यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ। 19 सन् 2015 संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्षको जुन 19 द्वन्द्वमा हुने यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको थियो। त्यसपछि द्वन्द्वमा हुने यौन हिंसाको अन्त्य गर्न आवश्यक चेतना जगाउनका लागि यो दिवस मनाउन
1: लिएको हो। द्वन्द्वका क्रममा यौन हिंसाबाट पीड़ित भएका र बाँचेकाहरूलाई सम्मान गर्न र यी अपराधहरूको उन्मूलनका लागि साहसपूर्ण आफ्नो जीवन समर्पण गर्नेलाई श्रद्धांजलि अर्पण गर्न यो दिवस मनाउने गरिन्छ। यस वर्ष दिवसमा युद्ध, द्वन्द तथा अस्थिरताका समयमा बालबालिकामाथि हुने जघन्य यौन हिंसा विरूद्ध एकजुट हुन आह्वान गरिएको छ। निर्दोष बालबालिकाको सुरक्षित, सम्मानजनक र उज्जवल भविष्य सुनिश्चित गर्न परिवार, समुदाय र राज्य सबैको साझा जिम्मेवारी रहेकामा जोड़ दिइएको छ। नेपालमा सशस्त्र द्वन्द्वका क्रममा यौन हिंसाका गम्भीर घटनाहरू भएका छन्। शान्ति निर्माण प्रक्रिया शुरू भएको 20 वर्ष पुग्न लाग्दा पनि सशस्त्र द्वन्द्वको समयमा भएका यस्ता गम्भीर घटनाका पीड़ितले न्याय पाएका छैनन्। द्वन्द्व पीड़ित तथा प्रभावित महिलाको आत्मसम्मान सहितको सत्य, न्याय र परिपूरणका लागि आवाज उठ्दै आएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नको लागि
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घर
4: यो हो संचार नेटवर्क समयको आवाज समयको आवाज
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा सुन्छ र थाहा खबर .com पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। ललितपुरको जावला खेलमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड़ लागेको छ। यस वर्षको जात्रा समापन हुन एक दिन बाँकी रहँदा स्थानीयका साथै उपत्यका विभिन्न स्थानबाट आउनेको भीड़ लागेको गुट्टी संस्थान ललितपुरले जनाएको छ। भोटो देखाउने जात्रा भएपछि रातो मत्स्येन्द्रनाथको रथयात्रा समापन हुन्छ। भोलि भोटो देखाइँदैछ। करिब 1600 वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मत्स्येन्द्रनाथको रथयात्रा भोलि राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ। ललितपुर महानगरपालिका चारका वडाध्यक्ष सन्तोष खड्काले जावलाखेल स्थित ललित मण्डपमा भोटो देखाउने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। उहाँका अनुसार प्रत्येक वर्ष झैं यस वर्ष पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिनेछ। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा रातो मत्स्येन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा विराजमान गराई पुलचोक मंगल बजार सुन्धारा लगनखेल कुमारी पार्टी हुँदै जावला खेलसम्म परिक्रमा गराइएको थियो। भोटो देखाउने जात्रा सम्पन्न भएपछि रातो मत्स्येन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखी बाजागाजा सहित जावला खेलबाट बुङमत स्थित मत्स्येन्द्र बहालमा लगेर विराजमान गराइने परम्परा छ। अब अन्तर्राष्ट्रिय समाचार। युद्ध अन्त्यको सम्झौता भएसँगै अमेरिकाले इरानमाथि लगाउँदै आएको सामुद्रिक नाकाबन्दी हटाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले राष्ट्रपतिको निर्देशन अनुसार नाकाबन्दी अन्त्य भएको पुष्टि गर्दै केही अमेरिकी जहाजहरू भने अझै त्यस क्षेत्रमा रहने जानकारी दिएको छ। यस सम्झौतापछि इरानका सर्वोच्च नेता मुस्तफा खामेनीले पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै यसबारे बोल्नु भएको छ। गत फेब्रुअरीमा अमेरिकी इजरायली आक्रमणमा आफ्ना पिता आयतुल्ला अली खामेनीको मृत्यु भएपछि सत्ता सम्हालेका मुस्तफाले राष्ट्रपति डोनाल्ड ट्रम्पले हताश भएर यो सम्झौता गरेको दावी गर्नुभयो। उहाँले आफ्नो फरक मत भए पनि इरानी जनताको अधिकार रक्षा गर्ने राष्ट्रपति मसूद पेजेस्कियानको आश्वासनपछि मात्रै सम्झौता अघि बढ़न दिएको स्पष्ट पार्नुभएको छ। यद्यपि अमेरिकासँग भविष्यमा हुने वार्ताको अर्थ शत्रुको एजेण्डा स्वीकार गर्नु नहुने उहाँको भनाइ छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत प्रतिक्रिया दिँदै अब इरान समर्थित हिजबुल्ला र इजरायल बीचको मोर्चासहित सबै क्षेत्रमा पूर्ण युद्ध विराम हुने अपेक्षा व्यक्त गर्नुभएको छ। यो सम्झौतामा 14 मुख्य मुद्दाहरू रहेका छन्, जसमा रणनीतिक रूपमा महत्वपूर्ण हर्मुजको जलसन्धि पुनः खोल्ने, इरानले कहिले आणविक हतियार नबनाउने र इरानको आर्थिक पुनर्निर्माणका लागि 300 अर्ब डलरको कोष स्थापना गर्ने विषय समेटिएको बीबीसीले जनाएको छ। स्विजरल्याण्डमा हुने भनिएको औपचारिक हस्ताक्षर समारोह रद्द भए पनि दुवै देशले भर्चुअल माध्यमबाट हस्ताक्षर गरिसकेका छन्। अब प्राविधिक र थप वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स स्विजरल्याण्ड जाने तयारीमा हुनुहुन्छ। अब खेल समाचार। फिफा विश्वकप फुटबलमा सह आयोजक मेक्सिकोले लगातार दोस्रो जीत निकालेको छ। आज बिहान स्टाडियो गुआडालाजारामा सम्पन्न खेलमा समूह एको मेक्सिकोले दक्षिण कोरिया विरूद्ध 1-0 गोलको जीत निकालेको हो। मेक्सिकोको जीतमा लुइस रामोले 50 मिनटमा गरेको गोल नै निर्णायक बन्यो। पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिका विरूद्ध जीत हासिल गरेको थियो। यस्तै अर्को सह आयोजक क्यानाडाले 9 खेलाड़ीमा समेटिएको कतारलाई आधा दर्जन गोल हानेको छ। भ्यानकुभरको बेसी प्लेस स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली क्यानाडाले कतारमाथि 6-0 फराकिलो जीत दर्ता गरेको हो। क्यानाडाको यस एकपक्षीय जीतमा जेनाथन डेभिलले ह्याट्रिक गरे। यस्तै सायल लरिन र नाथन सबिलाले एक एक गोल गरे भने कतारका मोहम्मद मनाईले एउटा आत्मघाती गोल गरे। होमन अहमद र अस्तिम मादिबो रेड कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कतार दोस्रो हाफको शुरूदेखि नै 9 खेलाड़ीमा सीमित बनेको थियो। गैराती नै भएको खेलमा स्विजरल्याण्डले बोस्निया एण्ड हर्ज गोविनामाथि 1.5 गोलको फराकिलो जीत निकाल्दा चेक रिपब्लिक र दक्षिण अफ्रिका 1-1 गोलको बराबरीमा रोकिएका छन्।
5: अब मौसम। आज देशका हिमाली र पहाड़ी भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिम न्यूनचापीय रेखा स्थानीय तथा पूर्वी वायुको आंशिक प्रभावले पहाड़ी तथा हिमाली भेगमा केही स्थान तथा भेगका केही स्थान तथा वर्षा केही स्थानमा वर्षा तथा हिमपात गराउने महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। कतिपय हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक। संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रतिनिधि सभामा आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पेश हुने। राष्ट्रिय सभामा गृहमन्त्रीसँग प्रश्नोत्तर।
6: विवादका बीच राप्रपाको केन्द्रीय समिति बैठक शुरू हुँदै विधान विपरीत अनधिकृत व्यक्तिलाई बोलाइएको भन्दै एउटा समूहको विरोध।
5: पहिरोले लमजुङ मनाङ जोड्ने सड़क खण्ड अवरूद्ध, दर्जनौ सवारी साधन अलपत्र।
6: सम्झौतामा हस्ताक्षर भएसँगै अमेरिकाले खोल्यो इरानमाथिको सामुद्रिक नाकाबन्दी। ट्रम्प हतासमा आएर सम्झौता गरेको इरानी सर्वोच्च नेताको प्रतिक्रिया।
5: र फिफा विश्वकप फुटबलमा सह आयोजक मेक्सिको लगातार दोस्रो जीत, क्यानाडाले कतारमाथि गर्यो गोल वर्षा।
6: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छ, नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न
7: कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
10: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
11: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
10: अनि बन्छ त दाई?
11: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
13: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
14: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560 62029।
15: तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
16: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
15: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
16: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
17: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
18: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट प्लान, दुलेगौडा।
17: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465 10950।
19: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
20: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले यही असार 4 गतेदेखि शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा शुभारम्भ गर्दैछ।
19: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
20: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्या
19: 98465 10950। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताए

0: दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
0: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस जाने बाटोमा।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2, गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
2: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9460141530।
5: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
3: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा, मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846688817।

0: सधैँ कसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको सुने बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
0: ए हो र, ल त ल,
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ, साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनु हो, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 98560
3: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
1: साँच्ची के मोनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोनी लाउने खालको छ।
3: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: अँ हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141035622।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ, हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ, साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063613195 र 98467153368।
5: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के, बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ, बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि, बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमा चाहिँ महँगो होला नि, त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर, दुलेगौडा, हेल्प चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
6: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्नुदेल त हो नि, मान सम्मान इज्जत बढेको,
7: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनचादी पसल खोजौला नि,
6: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने, अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
8: यहाँ विभिन्न डिजाइन का घर गहना पाइन्छ। साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
9: साथमा बिना रसायन का घर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
8: सञ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9870769142
10: सिप सिकौ भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
11: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम। छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
10: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
11: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
10: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन फोन 9856443 9901443628 र 9856460446।
12: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
10: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564142333 मोबाइल 9968168887।
13: सुन न श्रेया, साया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
14: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
13: कहाँ?
14: गण्डकी मेडिकल हल।
10: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
14: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
10: र चौथो शनिबार गण्डकी हस्पिटल गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश प्रष्टबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
13: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903669 मोबाइल 9840826926।
15: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
16: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
15: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
16: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
15: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहित सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
10: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9901454674 र 9864023420।
17: मरे के हो
18: रगत, त्यही रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
17: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
18: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
17: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
18: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
19: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
20: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
21: नेपाल सरकार विज्ञापन बोर्ड
22: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटेको घरको झ्याल ढोका त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
22: कहाँ बनाए छन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
1: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
21: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौंडा पौवा डाँडा पञ्चमुनि मार्गपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 98141-35622
23: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झी
24: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
25: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98028-28810 98028-28811 र 98028-28816
26: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
27: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले यही असार 4 गतेदेखि शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा शुभारम्भ गर्दैछ
26: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
27: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
26: फ्युजन सोल्डर तथा मांस पेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
27: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
26: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
27: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
26: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644
27: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस जाने बाटोमा
28: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
0: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो। गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानुपर्छ त। यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9808216142।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार सेवाहरू:
6: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
5: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
6: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
5: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
6: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
5: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778852779582780।
25: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
26: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
25: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
25: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
25: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
26: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
28: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9841656999 छ।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी.
8: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो. जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो.
7: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है. होलसेलमा समेत पाइने रहेछ.
8: हो त है सामान लिन टाढा किन जानु पर्यो र.
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता.
12: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि. जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार.
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ.
12: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल. फोन 98461620.
13: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो 103.8 मेगाहर्ज.

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
3: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुना।
6: मोबाइल 9800585337 र 9800615899।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, ल डन।
8: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, पम्सुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0168585595044044।
10: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
11: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
0: ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
11: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556068091।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
13: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
13: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
4: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
13: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
14: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
13: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
14: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
13: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
15: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मिन बहादुर सुनार 98253919122 98058 र 98460769246।
16: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
18: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562375 र 98011324375।
19: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
20: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
19: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
20: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
19: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560661636 र 98151663636।
21: स्टुडियो दार्जिलिङ, अहिले बिहानको 10 बज्यो।
16: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
22: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
23: धोरबाराही हाइलाइट्सको साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
23: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461349304।
24: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठक बिहान 11 बजेबाट बस्दैछ। आज आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक तथा विभिन्न अध्यादेशमाथि छलफल र निर्णय हुने कार्यसूची तय गरिएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी बाक्रीले आर्थिक विधेयक 2083 माथि विचार गरियोस् तथा राष्ट्र ऋण उठाउने विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ। सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 सम्बन्धमा सांसद खड़ग बहादुर बुडाले राखेको अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। यस्तै सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश 2083 सम्बन्धमा सांसद नीता घतानीले दर्ता गरिएको अस्वीकृतिको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि अर्थमन्त्री डाक्टर वाग्लेले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको आगामी असार 7 गतेदेखि चितवनमा शुरू हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने भएका छन्। शाह राष्ट्रपाको वरिष्ठ नेताका रूपमा महाधिवेशनमा उपस्थित हुने र सोही जिम्मेवारीमा कायम रहने वहाँको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार प्रधानमन्त्री शाह महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन चितवन जाने कार्यक्रम रहेको छ। उद्घाटनपछि कति समयसम्म महाधिवेशन स्थलमा रहने भन्ने विषय भने असै टुंगो लागिसकेको छैन। महाधिवेशनका क्रममा शाहले सम्बोधन गर्ने विषयमा पनि अन्तिम निर्णय नभए पनि उहाँले बोल्ने सम्भावना रहेको सचिवालयको भनाइरहेको छ। चितवनमा असार 7 देखि 9 गतेसम्म सञ्चालन हुने राष्ट्रपाको प्रथम महाधिवेशनमा प्रमुख राजनैतिक दलहरूलाई समेत निमन्त्रणा गरिएको पार्टीले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ 3,32,241 जना विद्यार्थीले परीक्षा दिएकोमा 12,31,770 जना उत्तीर्ण भएका छन्। यस्तै आंशिकतर्फ 85,929 जना विद्यार्थीले परीक्षा दिएकोमा 36,420 जना उत्तीर्ण भएका छन्। नियमित र आंशिकतर्फ गरी 4,18,170 जना विद्यार्थीले परीक्षा दिएकोमा 2,68,190 जना उत्तीर्ण भएका छन्। 40 जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट वा नेपाल टेलिकमको वेबसाइटमा लगइन गरेर हेर्न सकिनेछ। साथै एसएमएस एनईबी टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर राखी 1600 म्यासेज पठाएर पनि हेर्न सकिनेछ। औद्योगिक क्षेत्रका उद्योगीहरूसँग बढ़ी भाडा असुल्ने सरकारको प्रयासलाई सर्वोच्च अदालतले रोक लगाएको छ। 10 वटा औद्योगिक क्षेत्रमा देखिएको भाडा विवादको सवालमा सर्वोच्च अदालतले सरकारको तर्फबाट मार्ग गरिएको पुनर्वकन अस्वीकार गरेको हो। यो सँगै भूतप्रभावित अर्थात विगतको मितिदेखि लागू हुने गरी भाडा दर लगाएर सरकारले गरेको निर्णय अनुसारको भाडा उद्योगीले तिर्नु नपर्ने भएको छ। यसअघि सरकारी स्वामित्वको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले प्रभावी रूपमा बढ़ाएको भाडा असुल्न खोजेको थियो। त्यसो कार्य गर्न नमिल्ने फैसला सर्वोच्च यसअघि नै गरिसकेको भए पनि कम्पनीले सर्वोच्चमा फेरि निवेदन दिएको थियो। सर्वोच्चले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले दायर गरेको खारेज गरेको हो। पहिरोले लमजुङ मनाङ जोड्ने सड़क बीच शहर सानो सड़क अपरिचित भएको छ। बिहिबार साँझदेखि परेको वर्षा सड़क खण्ड अन्तर्गत लमजुङको बेसी शहर नगरपालिका छ खरखरे भीड़मा आज बिहान गएको पहिरोले सड़क अवरोध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। सड़क अवरूद्ध हुँदा हिमाली जिल्ला मनाङमा जाने र सो जिल्लाबाट बेसी शहर हुँदै विभिन्न ठाउँमा जाने दर्जनौ सवारी साधन अलपत्र परेको वहाँको भनाइरहेको छ। यस क्षेत्रमा वर्षेपछि पटक पटक पहिरो जाँदा सो स्थानमा यात्रा जोखिमपूर्ण बन्नुका साथै यात्रामा समस्या हुँदै आएको छ। विगत 5-7 वर्ष अघि गएको ठूलो पहिरो रोकथाम तथा नियन्त्रण हुन नसक्दा पटक पटक पहिरो दोहोरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनु भएको छ। पहिरो रोकथाम गर्न संघीय सरकारको 19,48,00,000 काम अघि बढ़े पनि निर्माणमा ढिलाइ हुँदा सो समस्या उत्पन्न भइरहेको छ। विक्रम सम्म 2080 सम्पन्न हुनुपर्ने पहिरो हालसम्म सम्पन्न हुन नसक्दा पहिरो रोकथाम हुन सकेको छैन। त्यसले बेसी शहर खलेगाउँ सड़क समेत पहिरोले अवरोध भएको प्रहरीले जनाएको छ। यस सड़क अन्तर्गत बेसी शहर छपुमा भीरमा पहिरोले सड़क अवरोध भएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभएको छ। तनहुँको शुक्लागंजगी नगरपालिकाले परम्परागत कृषि प्रणाली संरक्षण र किसानलाई खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ। वडाका 39 जना किसानलाई प्रति हल गोरु 5,000 रूपियाँका दरले नगद प्रोत्साहन प्रदान गरिएको हो। शुक्लागंजगी नगरपालिकाको कृषि विकास शाखा मार्फत संचालित कार्यक्रम अनुसार रकम हिजो सम्बन्धित किसानलाई हस्तान्तरण गरिएको वडाले जनाएको छ। वडाध्यक्ष इन्द्र गुरूङले किसानलाई प्रोत्साहन रकम वितरण गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर र उत्पादनमुखी बनाउन नगरपालिकाले विभिन्न कार्यक्रम संचालन गर्दै आएको बताउनु भएको छ। नगरपालिकाले आउँदो दिनमा पनि किसान लक्षित बिउ बिजन तालिम प्रविधि हस्तान्तरण तथा कृषि पूर्वाधार विकासका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। प्रोत्साहन रकम प्राप्त गरेका किसानहरूले स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै किसान मैत्री कार्यक्रम सञ्चालन गरेकोमा खुशी व्यक्त गरेका छन्। रूपन्देहीको बुझोलबाट अभौतिक मुद्रा कारोबारमा संलग्न आरोपमा 7 चिनियाँ नागरिक पक्राउ परेका छन्। नेपालमा कानूनले निषेध गरिएको क्रिप्टो करेन्सी कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार बुटवल उपमहानगरपालिका 12 स्थित एक स्थानमा विभिन्न मोबाइल एप्स तथा वेबसाइट मार्फत क्रिप्टो करेन्सी कारोबार भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले छापा मारेको थियो। प्रहरीले पक्राउ परेका मध्ये 43 वर्षीय हु गाङ, 45 वर्षीय ली सु आन हे, 36 वर्षीय सुन हुई, 35 वर्षीय झा ओ क्यू चेन, 31 वर्षीय सी याङ जिया सुन र 45 वर्षीय ली बिन रहेको जनाएको छ। अनुसन्धानको क्रममा उनीहरूले बाइनान्स ओकेएक्स इन्कोटन पीएम तथा फोन लगायतका डिजिटल भुक्तानी तथा क्रिप्टो करेन्सी एप्स र वेबसाइट मार्फत अभौतिक मुद्रा कारोबार गरिरहेको प्रारम्भिक रूपमा खुल्न आएको प्रहरीको भनाइरहेको छ। घटनास्थलबाट विभिन्न कम्पनीका 11 थान मोबाइल फोन र 2 थान ल्यापटप बरामद गरिएको छ। बरामद सामग्रीको परीक्षण तथा डिजिटल प्रमाण संकलन गरी थप अनुसन्धान भइरहेको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिनुभएको छ। नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सी कारोबारलाई गैर कानूनी घोषणा गरिसकेको अवस्थामा त्यस सम्बन्धी गतिविधि निर्वाह गराउनेमाथि कानूनी कार्यवाही हुने व्यवस्था गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदयमान हाइड्रो हबका रूपमा स्थापित हुँदै गएको छ। कालीगंजगी मिश्री निलगिरी रेले खलेम्ती र धारखोला नदीहरू ऊर्जा उत्पादनको स्रोतमा रूपान्तरण भएसँगै आर्थिक सामाजिक र भौतिक विकासले तीव्रता पाएको छ। तर जलविद्युत विकाससँगै वातावरणीय प्रभाव जैविक विविधताको संरक्षण र प्राकृतिक तातो पानीका मुहानको भविष्यलाई लिएर चिन्ता पनि बढ़न थालेको छ। गाउँपालिकाका अध्यक्ष भरत कुमार उनका अनुसार अन्नपूर्ण हाल 176 मेगावाट क्षमताका 6 वटा जलविद्युत आयोजना सञ्चालनमा छन् भने 255.5 मेगावाट क्षमताका 3 वटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। अन्य तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग, लुम्बिनी प्रदेशको हिमाली भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी प्रदेशको पहाड़ी भूभाग र मध्य प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मध्य प्रदेशका एक दुई स्थानमा पनि चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। अन्य हिमाली र पहाड़ी भूभाग साथै कोशी प्रदेशको तराईमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। इरानका सर्वोच्च नेता मोस्तफा खामेनीले अमेरिकासँग भएको सम्झौताबारे आफ्नो धारणा फरक रहे पनि अनन्त त्यसलाई स्वीकृत दिएको बताउनु भएको छ। इरानी संचार माध्यमहरूले बिहिबार साँझ सार्वजनिक गरेको लिखित सन्देशमा खामेनीले सम्झौतामा आफ्नो असहमति रहेको उल्लेख गर्नुभएको छ, तर राष्ट्रपति मसूद इरानी जनताको हित तथा देशको पक्षमा उभिएका शक्तिहरूको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेपछि आफूले सम्झौताका लागि अनुमति दिएको उहाँले बताउनु भएको हो। खामेनीका अनुसार राष्ट्रपति मसूदले अमेरिकी पक्षबाट अत्याधिक माग आए त्यसलाई स्वीकार नगर्ने आश्वासन पनि दिनुभएको थियो। अब अन्त्यमा खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत समूह ए मा घरेलु टोली मेक्सिकोले लगातार दोस्रो जीत निकाल्दै नक आउट चरणमा स्थान सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोल अन्तरले पराजित गर्दै अन्तिम सोह्रमा पुग्ने पहिलो टोली बनेको हो। खेलको 50 मिनटमा मिडफिल्डर लुइस रोमोले गरेको गोल नै निर्णायक बनेको हो। दक्षिण कोरियाका गोल रक्षक किमले नियन्त्रण गर्न नसकेको बल रोमोले खाली पोस्टमा सहज गोल गरेका थिए। हस्त बिहान 10 बजेको ढोरबर हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यातिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एण्ड अर्थ सेन्टरले यही असार 4 गतेदेखि शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा शुभारम्भ गर्दैछ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
6: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
5: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
5: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस जाने बाटोमा।
7: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्दै पर्यो, फेरि पोखरा पुग्नु छ।
8: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
7: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
8: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
9: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा, हेल्पोस चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
25: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
26: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र।
25: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
8: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9560878302 र 9460878302।

0: your heart. Kani Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura Walk in Department Bhavan Sangai Mobile 9856324093 ra 9856384073.
1: मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमा भनेर प्रभुसँगको यो आत्मीय झण्डे म एकदमै आनन्दित महसुस गर्छु
2: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
3: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
4: पहिले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
5: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका
4: दीपा ए दीपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
5: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम त्यही बाटो ल्याएको
4: ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौँला है
6: दीर्घायु फर्निचर सोरुम
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846061268 र 9560602068
7: हे सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन
8: अहिले के सुन्ने भनेको
9: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
8: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
9: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी 4 महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
8: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
9: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी 4 महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
10: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
11: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
10: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
11: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
10: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
9: होटल फ्यामिली एन्ड लज खैरनी 4 बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9856324020 9901454674 र 9864023420
8: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
9: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नवग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
12: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै
9: प्रोप्राइटर समीक्षा गुरुङ सम्पर्क 9861633101 र 9868883522
13: विद्यार्थी भाइ बहिनीहरू

0: आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
1: म्याडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: यस
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: उपचार हुने रोगहरू
4: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
3: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
4: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
3: दिसा पिसाब एवं पेटको समस्या,
4: तौल घटबड हुने वा थाइराइडको समस्या,
3: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
4: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा तनहु।
4: फोन नम्बर 0564142333 र 9867

0: पानी में मेटल स्टील फन पर का सब सामान चाहनी कति मजा एक ठाव मतार जालिनी पानी
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9856601013 9907294
3: हजुर दान गरौ
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
5: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
3: दान गरौं सकेको गरौं सबैले गरौं
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो
6: होइन आरोसी आर्यालाई लिएर कता हिँड्यौ
7: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
6: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
7: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
6: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9241484664 र 9811403005
9: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
2: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM
10: इट्स टाइम फॉर कॉलिंग टाइम
2: ओनली ऑन रेडियो ढोर बाराही

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले तिमीलाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा ही 103.8 मेगाहर्ज सन्तरमनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि व्यस्त भएको साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ। अनि प्रोग्राम कलिङ टाइम लिएर सदाधै आज पनि तपाईँको साथमा म उपस्थित भइसकेको छु। कार्यक्रम प्रस्तुत अनु मल्ल रहन सबको 12 बजेको समयसम्म र हामी चाहिँ फरक श्रृङ्खलाको साथमा हप्ताको साथै दिन आउने गर्दछौं भने आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ म्युजिक ट्रयाक गेम खेल्छौं। अनि सहभागिता जनाउनको लागि 0965-14-2000 टेलिफोन लाइन पनि हामी केही क्षणमा खुल्ला गर्छौं। कार्यक्रम सम्बन्धी विस्तृत जानकारी पनि गराउँदै गर्छौं। सम्पूर्ण श्रोता साथीहरू सन्चै आरामै हुनुहुन्छ होला अहिलेको लागि भने ढिला नगरी पहिला एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहालौं अनि त्यसपछि मिठा मिठा कुराकानीको साथमा पनि जोडिन्छौं भने आलमडा राणा उप्रेतीको आवाजमा सजिएको ज्यानले तिमीलाई मन नपराउने यो मिठो गीत रहेको छ, स्वीकार्नुहोला है त।

0: हजुर झ्यालले तिमीलाई मन पराउने यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु र अब पालो तपाईँको हो 0965142000 बाटो भएर सहभागिता जनाउन सक्नुहुन्छ। टेलिफोन लाइन पनि एकदमै खुल्ला गरिसकेको छु भने फरक बार फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन ठिक यसै समय 10:30 अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ भने आज फ्राइडेको एपिसोडमा रहेर म्युजिक ट्र्याक गेम चाहिँ हामी खेल्नेछौँ, जहाँ चाहिँ साथीहरूले गीत संगीतको थोरै भाग सुनेर नै अब कुन चाहिँ गीत हो त भनेर चाहिँ चिन्नुपर्ने हुनेछ भने जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माबु सुन सुन चाँदी पसल दुलेगौडाले, प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार, अनि सेवाहरूको कुरा गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेर गर्नु परेमा, अनि पुराना गरगनाहरू पनि साटफेर गरिनुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ, गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। र प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एण्ड ज्वेलरी सपले, प्रोप्राइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भने ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जात जातिका ड्रेसहरू अनि लगायत परम्परागत जातीय गरगनाहरू छ, यहाँ पनि गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। र 12 बजे हामी एकजना साथीलाई विजय गराउँछौँ, विजय साथी मध्ये पनि अन्तिमबार शनिबार भन्ने एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज भन्दै अब भने पालो तपाईँको हो 0965142000 बाचो भएर कोही साथी चाहिँ हामीसँग लाइनमा हुनुहुन्छ, स्वागत गरिहाल्छु। हेलो नमस्ते हजुर, दर्शन नमस्ते नमस्कार, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो एकदमै सन्चै आरामै छु, तपाईँको के छ सुनाइदिनुहोस् रचिकाजी, सन्चै हुनुहुन्छ? ठिकठाकै हुनुहुन्छ है? अनि भिमातिर चाहिँ गर्मी कतिको बढेको छ, के छ, घाम लागेको छ कि छैन, पानी कतिको परेको छ पछिल्लो समय? रमाइलो अनि घमाइलो समयमा चाहिँ हाम्रो रसिका दिनहरू कसरी बिताउँदै हुनुहुन्छ त नि, एकदमै खुसी लाग्यो होइन, कार्यक्रममा पनि सहभागिता बनाउनु भएको छ, रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन? अनि आज चाहिँ हामी कार्यक्रम एपिसोडमा आवाज चिन्ने दिन पनि रहेको छ है, सो आज चाहिँ यहाँले आधुनिक गीत सङ्गीतको चाहिँ अब सिङ्गरहरूको नाम चाहिँ चिन्नुपर्छ, विशेष गरी गायिका गायक होइन, अनि त्यही भएर चाहिँ एउटा प्रोग्राम चाहिँ एकदमै
1: रेडी भएर ध्यान दिएर सुन्नुहोस् है। ए ल ठिकै छ, अब राख्छु ध्यान दिएर सुन्नुहोस् है त, ल हुन्छ, सकेसम्म चाहिँ अब सुनेन भने चाहिँ बुझिएको छैन भनेर भन्नुहोस् न, फेरि राखिदिन्छु अहिले भने राखौँ है त।

0: एलिना चौहानको होला ल एलिना चौहानको होला किन होला म चेक गरौँ त ल ठिकै छ अब चेक गरौँ हो भने चाहिँ ताली बजाउ होइन भने चाहिँ मसिन आउँछ है ल हस् हुन्छ
1: तपाईँको जवाफ मिलेन
0: ल जवाफै मिलेन भन्छ सो यो सिङ्गरको नाम चाहिँ एलिना चौहान त रहेनछ है रैन छ यहाँले चाहिँ पछिल्लो समयको हिमाली भेगमा हिउँ झर्छ भन्ने गीत सुन्नु भएको छ ल ठिकै छ अब गाइने दाजु सँगसँगै अब धेरै आवाजहरू पनि छ यहाँले चाहिँ नाम तीर्सना गुरुङको आवाज भनेर सुन्नु भएको छैन खानी मुए भनेर हामीले गुरुङ आवाज चिनेकै यो गीतबाट हो अरे कि खनियो या मुहे कता जाने हो भन्छ अरे अनि साँझको बेला गुराँसै फुल्यो अब धेरै आवाजहरू छ केही छैन हामी सोही आवाज सुन्छौ एउटा गीत जुनै भए पनि कसले सुनाउन चाहनुहुन्छ रसिकाजी हेलो ल हब भन्ने साथीभाइलाई सम्झना सन्देश राख्नुहोस् अनि हामी छुट्टिनु पर्छ है भन्दै छुट्टिन्छौ है त नमस्कार बिचमा चाहिँ आवाज किन होला आज काटी काटी जस्तै नै भएको छ है यहाँहरूमा चाहिँ अब तीर्सना गुरुङको ट्याक्कै एउटा गीत सुनाउँ कि भनेको एकदमै धेरै गीतहरू छ अब पुरानो गीत पनि हो सुरुवातीमा नै हामीले सुनेको गीत गर्नु होला

हजुर देवसेना गुरुङको आवाजमा सजेको यो सुमधुर गीत सँगसँगै हामीले साथीहरूलाई चाहिँ अब यो आवाज पनि सुनायौं है. अनि आज चाहिँ हामी यसरी नै श्रोता साथीमा चाहिँ अब सुनिराख्नु भएको गीत संगीतको थोरै मात्र भाग लिएर आउँछौ. अनि यहाँले चाहिँ अब ट्र्याक मार्फत नै कुन चाहिँ गीत हो त भनेर सुन्नु पर्ने हुन्छ भने आज चाहिँ मिठा मिठा आधुनिक गीत संगीतको आवाजहरूलाई चाहिँ लिएर आएको छु. यहाँले चाहिँ आवाज चिन्नु पर्ने हुन्छ. सो टेलिफोन लाइन मार्फत हामीसँग कुराकानी गर्न सक्नुहुन्छ 0625740200 बाटो भएर भन्दै कोही सहभागी साथी चाहिँ हुनुहुन्थ्यो सुन्दै हुनुहुन्छ भने फेरि पनि सहभागिता जनाउन सक्नुहुन्छ 0625740200 बाटो भएर. अनि अहिलेको बीचमा चाहिँ ठ्याक्कै जानकारी पनि जोडिहालौं. कक्षा 12 चाहिँ नतिजा सार्वजनिक भएको छ भनिएको छ. राष्ट्रिय परीक्षा बोर्डले चाहिँ कक्षा 12 नतिजा प्रकाशन चाहिँ गरेको छ भने अब बिहानको समयमा बोर्ड बैठकले चाहिँ नतिजा सार्वजनिक गरे. सँगसँगै अब जति पनि उत्तीर्ण हुनु भएको छ होइन साथी सबैजनालाई चाहिँ धेरै धेरै बधाई पनि छ. अब बाई चान्स अब कसैलाई चाहिँ अब केही भएको छ होइन सबै अब पास हुनु भएको छैन उत्तीर्ण हुनु भएको छैन भने पनि अब नेक्स्ट टाइम चाहिँ राम्रो गर्नु होला पनि भन्न चाहन्छु. अब बोर्डको अनुसार चाहिँ नियमित तर्फ चाहिँ झन्नै अब 70% विद्यार्थीहरू चाहिँ उत्तीर्ण भएको छ भनेर पनि जनाएको छ. अब कतिपय साथीले हेरिसक्नु भएको छ आफ्नो नतिजा थाहा पाइसक्नु भएको छ. यदि थाहा पाउनु भएको छैन भने चाहिँ अब थोरै जानकारी पनि दिइहाल्छु. नतिजा राष्ट्रिय परीक्षा बोर्डको चाहिँ वेबसाइटमा गएर अथवा नेपाल टेलिकमको वेबसाइटमा पनि लगइन गरेर चाहिँ यहाँले हेर्न सक्नुहुन्छ. साथै अब एसएमएसमा चाहिँ एनईभी टाइप गरेर चाहिँ एक स्पेस दिएर अनि सिम्बल नम्बर राख्ने तपाईँको अनि त्यसपछि 1600 अर्थात 1600 चाहिँ मेसेज पठाएर यहाँले हेर्न सक्नुहुन्छ. त्यसै अब नेपाल टेलिकमको चाहिँ 1601 नम्बरमा डायल गरेर *1601# पनि नतिजा थाहा पाउन चाहिँ सक्नुहुन्छ है. अनि यो ठ्याक्क हेर्दै थिएँ मैले जानकारी पनि देखिहालेँ अनि यहाँलाई चाहिँ जानकारी गराएँ है. यो सँगसँगै अब भने हामी कार्यक्रमतर्फ नै राख्छौँ. 0625740200 बाटो भएर चाहिँ आउँदै गर्नु होला. हामीले सिर्जना गुरुङको आवाज चाहिँ सुनाइरहेका छौँ अहिलेसम्म किनकि अब कुनै गीत संगीतहरू कस्तो हुन्छ भन्दा फेरि हामीले सबै आवाजहरू सुनिरहेका हुन्छौँ तर आवाज कसको भनेर चिनिरहेको हुँदैनौ. अनि मुख्य त हाम्रो श्रोता साथीमा चाहिँ अब कलाकारहरूको आवाज सँगसँगै होइन आवाजहरू चिनाउनुको उद्देश्य सँगसँगै हामी हप्ताको एक दिन चाहिँ अब यो खालको प्रोग्राम लिएर आउँछौँ. अब अन्य साथीहरूको अन्य आवाजहरू पनि हामी चाहिँ सुनाउँछौँ. त्यसको लागि चाहिँ 0625740200 बाचो भएर पनि हामीसँग जोडिँदै गर्नुहोला. त्यसमा जुनको आवाजमा सजिएको काठको घुर्रा टाइटलमा रहेको सुमधुर गीत रहेको छ. आधुनिकतामा पनि अब मौलिकताहरू चाहिँ भेट्न सकिन्छ उनको सृजनामा. सो अहिलेको लागि यो गीत सँगसँगै विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नै 11 बजेको टाइम चेक पश्चात हामीसँगै रहनुहोला है त.

Repeat, radio robot, level 2.3 megahertz.

ఈ ప్రదేశం ఇరణం ఈ చింతని ఆయన.

A と C は2つのペイントに並行するのですが、B と C はブーザーに飛ぶ一方。

¿Qué tal? ¿Qué tal?

Thank you.

Dice,

ஆரம்பிக்கும்

Sol, orientación, cámara, bondad, hora, curval, futuro, piloto,

Gracias.

Thank you.

3대 동물 최초 자리 것으로 알려지고 다양한 이유로 사도하였다고 하네요.

その時見せたら、え？

Excuse me.

Thank you.

なければ

Bye.

Thank you.

미라미스터 스토어.

All right.

Thank you.

Sorry,

Thank you.

Thank you.

Thank you.

ಹಾಗೆ

Non so come

Thank you.

ఇంకా లాగి నేను కోటి నెంబర్ అయితే

Gracias.

在医療所に戻れるわけできるが、仕事あれば、大変なことにどんだけメディカルハウスの技、いいって知ってるか。

일을 물로 비해 줄 때라면

برداری تو

0: Admission open. Upper College of Management, PCM, affiliated to Popper University, 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at College Administration at 9 a.m. to 3 p.m. Science and Management, both students can apply. Intake to learn, go forth to serve. Further details, Upra College of Management, PCM, Gyanmarga, Nalipur, Putra Trikasti, Nepal. Phone 461-522-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: तपाईँको संस्था कार्यक्रमको व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
2: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्टर थियो जहाँ गुणस्तरीय विश्वास सँगसँगै भेटिन्छ।
1: ब्यानर, पेज प्रिन्ट, पोस्टर, इबुक, लेटरहेड, टिसर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित थप मिटर सिट लगाएका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ सिरामिक पनि छ।
2: यो सेवा सफा प्रिन्ट अनि बिहु सम्बन्ध त्यसैले त रुचाउने सबैको।
1: शरण एन्ड सिसल प्रिन्ट उद्योग सुक्ला गण्डकी नगरपालिकाको गेस्ट सर्वे
2: तपाईँको दूरभाष स्पष्ट छ। सम्पर्क 98463-61209 र 98041-21718। आज नै सम्पर्क गर्नुहोस्। के कम्मर दुखाइ, घुँडाको जोर्नी दुखाइ, गर्दन दुखाइ र नसा चापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, एपी फिजियोथेरापी एट अर्थ सेन्टरले यही असर छ। गतेदेखि सुखाबन्दी छ, दुरीगोडामा फिजियोथेरापी

5 पैसे की 5 पैसे की ऑलराइट अंत में 1 पैसे की 40 पैसे की।

0: ऐतिहासिक धार्मिक एवं परिचय क्षेत्र
1: सेवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

Thank you.

Thank you.

Yeah.

Thank you.

Thank you.

Unless this is even in the

Gracias.

Thank you.

an thảo nã ác.

Yeah.

Thank you.

0: আচ্ছা, কিন্তু
1: मनको आवाज भनि आज चाहिँ हामी तपाईहरुको माझमा फ्राइडे एपिसोडमा रहेर यिनै नेपाली अकौस्टिक अनप्लग मास्टर प्रकाश सँगलाई कार्यक्रम स्थान दिइरहेको छ। हाम्रो श्रोता साथीहरूले सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भनिहालेको लागि भने चाहिँ फेरि पनि ढिला नगरिकन कार्यक्रममा चाहिँ सँगलाई स्थान दिने नै छौ। र अहिलेको लागि भने चाहिँ तपाईँहरूको माझमा सँगलाई स्थान दिँदैछु भने कसरी म भुलिएको यो कभर सँग चाहिँ कार्यक्रममा स्थान दिँदैछु, स्वीकार्नुहोस् त।

हजुर यो सँग पनि कार्यक्रम सुन्दै सकेको छौँ र यसरी नै आज हामी तपाईँको माझमा चाहिँ यिनै फ्राइडेको एपिसोडमा रहेर यिनै नेपाली अकोस्टिक अनप्लगमा सबरकभर सँगैलाई नै कार्यक्रम सुनिदिएको छौँ र हाम्रो श्रोता साथीले चाहिँ पक्कै पनि सुनेर मनोरञ्जन लिनुभयो होला भन्ने आशा रह्यो। हामी चाहिँ हप्ताको चार दिन फरकवार फरक श्रृङ्खलाको साथमा चाहिँ उपस्थित हुने गर्दछौँ भने अहिलेको लागि भने चाहिँ हाम्रो कार्यक्रमका टाइमको टाइम पनि सकिन लागिसकेको छ र भने हामी चुटिन बेला पनि भइसकेको छ र यसरी नै जाँदा जाँदा चाहिँ तपाईँको माझमा प्रयास बोल्नु गीतलाई कार्यक्रम स्थान दिनेछु कृपया अनप्लग सिजन थ्रीबाट रहेको र जसमा आवाज रहेको छ समृद्धि राईको भनी अहिलेको लागि भनेको गीत छार्दैछु स्वीकार्नुहोस्।

0: This is Radio Dhorbarahi, 102.8 MHz.
1: अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2 लाख रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित

0: मिटली स्टील फन पर कका सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9867279794।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
9: अफिसबाट अमित सरको फोन।
10: हस, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
11: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अनुमान भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
12: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
8: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7-13, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9855-20279।
13: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
14: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
13: अनि बन्छ त दाई?
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
15: द एप्पल शॉप नोकिया सर्विस सेंटर दुलेगौड़ा बस बिसौनी को ठीक पारिपट्टी
16: सबै ब्रांड का मोबाइल बिक्री साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्
15: नोट नया आईफोन खरीद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
16: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
17: 103.8 अन्डरमन को आवाज
18: स्टुडियो लाइट अहिले साँझको 5 बज्यो
19: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुका साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
20: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
21: धोरबाराही हाइलाइट्सको साथमा
22: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
21: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
23: नमस्कार रेडियो ठोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगर्न पार्टीका केही नेताहरूलाई सुझाव दिनुभएको छ शुक्रबार पार्टी कार्यालय पेरिसारामा डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ गर्दै संयोजक प्रचण्डले कतिपय मानिसहरू पार्टी आन्दोलन र नेतृत्वप्रति अनावश्यक कन्सिंगल पैता गर्ने कोशिशमा रहेको भन्दै प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगर्न पार्टीभित्रका नेताहरूलाई सुझाव दिनुभएको हो प्रतिक्रियावादीहरूले लोकतन्त्र र गणतन्त्रको निम्ति संघीयता र समावेशिताको निम्ति लडेका स्थापित पार्टीहरूलाई कमजोर पार्ने षड्यन्त्र अहिले पनि अगाडि बढ़ाइराखेको उहाँले बताउनु भएको छ प्रचण्डले जानेर वा नजानेर पार्टीभित्रकै केही नेताहरूले निराशा बढ़ने काम गरेको आरोप लगाउनु भएको छ त्यस्तै उहाँले सरकारको नीति तथा कार्यक्रम बजेट र कार्यशैली सबै गरीब मजदूर किसानका विरूद्ध छ भन्ने कुरा प्रष्ट देखिएको बताउनु भएको छ सरकारको श्रमिक वर्ग विरोधी गरीब मजदूर किसान विरोधी र जनताका मौलिक अधिकार ट्रेड युनियन अधिकार लगायतका अधिकार विरोधी क्रियाकलापका विरूद्ध सबै मोर्चाबाट आवाज उठाउने वहाँले बताउनु भएको छ सदस्यता नवीकरणको शुरूआतसँगै यसले पार्टीलाई अझै व्यवस्थित बनाउन योगदान गर्ने विश्वास लिएको समेत प्रचण्डले बताउनु भएको हो त्यसै नेकपाका सहसंयोजक माधव कुमार नेपालको जनतालाई केन्द्रबिन्दुमा राखेर सामाजिक आर्थिक रूपान्तरणको एजेण्डा सहित पार्टी अघि बढ़ने धारणा राख्नु भएको छ पार्टीका नेता तथा कार्यकर्तालाई आवश्यकता अनुसार प्रशिक्षण दिएर पार्टीको नीति स्पष्ट रूपमा जनतामाझ लान सक्ने गरी तयारी गरिने उहाँको भनाई रहेको छ नेकपाले आगामी 2 महिना डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण तथा वितरणलाई अभियानकै रूपमा अघि बढ़ाउने जनाएको छ गण्डकी प्रदेश सभाको शुक्रबारको बैठकमा सांसद दमयन्ती रूचालले बजेटमा सशस्त्र द्वन्द्वका सहित बेपत्ता र घाइते परिवारलाई अपेक्षा गरिएको भन्दै कड़ा आपत्ति जनाउनु भएको छ अर्थमन्त्री जित बहादुर सेचनले पेश गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले सरकारको ध्यान आकर्षण गराउनु भएको हो आफ्नो जीवनसाथी गुमाएको पीड़ा र द्वन्द्वको घाउ स्मरण गर्दा रोषक्रममै उहाँको गला अवरूद्ध भएको थियो सरकारले ल्याएको 138 बुँदे बजेट वक्तव्यमा 70% सकारात्मक विषय भए पनि द्वन्द्व पीड़ितका लागि एउटा वृद्धा पनि नहुनु दुःखद भएको रूचालले बताउनु भएको छ संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गण्डकी प्रदेशबाट मात्रै 1383 सहित 120 बेपत्ता र 219 घाइते भएका अपंगता भएका नागरिकको योगदान रहेको तथ्य वहाँले प्रस्तुत गर्नुभएको हो। सांसद रूचालले सत्ता र शक्तिमा पुगेपछि सरकारले द्वन्द्वका घाउहरू बिर्सिएको आरोप लगाउनु भएको छ। संवेदनशील विषयमा सरकार कसरी लापरवाही बन्न सक्छ भन्दै वहाँले अर्थमन्त्री र मुख्यमन्त्रीको ध्यानकर्षण गराउनु भएको हो। घाइते र बेपत्ता परिवारको विषयमा बजेट सच्याउन र सम्बोधन गर्न वहाँले माग गर्नुभएको छ। बजेटमा कृषि र पर्यटनका केही विषय सकारात्मक भए पनि कृषि क्षेत्रमा पर्याप्त बजेट विनियोजन नभएको वहाँले उल्लेख गर्नुभएको छ। प्रत्येक स्थानीय तहमा कृषि उपज संकलन केन्द्र र जैविक प्रांगणिक मल कारखाना खोल्ने कार्यक्रम थप्न वहाँले सुझाव दिनुभएको छ। सांसद रूचालले 51.8% जनसंख्या रहेका महिलाको समग्र विकास र हिंसा पीड़ितका लागि ठोस कार्यक्रम नभएको बताउनु भएको छ। अपंगता भएका नागरिक र अल्पसंख्यकका लागि स्थानीय तहसँगको समन्वयमा पुनर्स्थापना केन्द्र खोल्न वहाँले आग्रह गर्नुभएको छ। बजेट अधिवेशन अगाडि नै प्रत्येक निर्वाचन क्षेत्रमा गएर योजना छनौट गर्ने पुरानो परम्परालाई पछ्याउन वहाँले सरकारलाई सुझाव दिनुभएको हो। राष्ट्र स्वतन्त्र पार्टीको असार 7 गतेदेखि चितवनमा हुने प्रथम अधिवेशनमा तनहुँबाट 40% सहभागी हुने भएका छन्। तनहुँ जिल्लाबाट जिल्ला कार्य समिति, नगर समिति, गाउँ कार्य समिति, केन्द्रीय विभाग लगायतबाट 40 प्रतिनिधि सहभागी हुने राष्ट्रपा जिल्ला सभापति विश्व बास्तोलाले जानकारी दिनुभएको छ। उहाँअनुसार जिल्ला कार्य समितिबाट सभापति सहित 5 जना, नगर कार्य समितिबाट 2 महाधिवेशन प्रतिनिधि, गाउँ कार्य समितिबाट 1 महाधिवेशन प्रतिनिधि, 2 क्षेत्रीय सभापति, 2 क्षेत्रीय उपसभापति, जिल्लाका 9 सभापति प्रतिनिधिका रूपमा सहभागी हुनेछन्। यसै तनहुँ जिल्लाका 2 सांसद स्वतः प्रतिनिधि हुने व्यवस्था रहेको छ। विभिन्न केन्द्रीय विभागमा रहेकाहरूले पनि जिल्लाबाट प्रतिनिधिका रूपमा सहभागिता जनाउने सभापति बास्तोलाले जानकारी दिनुभएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिकाले परम्परागत कृषि प्रणाली संरक्षण र किसानलाई खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले हल गोरू पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ। वडाका 39 जना किसानलाई प्रति हलको रू 5,000 रूपियाँका दरले नगद प्रोत्साहन प्रदान गरिएको हो। शुक्ला गण्डकी नगरपालिकाको कृषि विकासका शाखा मार्फत संचालित कार्यक्रम अनुसार रकम हिजो सम्बन्धित किसानलाई हस्तान्तरण गरिएको वडाले जनाएको छ। वडाध्यक्ष इन्द्र गुरूङले किसानलाई प्रोत्साहन रकम वितरण गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर र उत्पादनमुखी बनाउन नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भएको हो। नगरपालिकाले आउँदो दिनमा पनि किसान लक्षित बिउ बिजन तालिम प्रविधि हस्तान्तरण तथा कृषि पूर्वाधार विकासका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। प्रोत्साहन रकम प्राप्त गरेका किसानहरूले स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै किसान पैत्री कार्यक्रम सञ्चालन गरेकोमा खुशी व्यक्त गरेका छन्। जेसीआई व्यासनगरले व्यास नगरपालिका 7 स्थित व्यासनगर समता विद्यालयलाई आर्थिक एवं शैक्षिक सहयोग गरेको छ। सप्ताहन्त अन्तर्गत पहिलो दिन आज विद्यालयलाई जीसीआई व्यासनगरले नगद रू 30,000 साथै शैक्षिक सामग्री सहयोग गरेको हो। विद्यालयमा आयोजित कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानीले विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारलाई रू 30,000 चेक साथै विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा नगर प्रमुख न्यौपानीले जीसीएसले सामाजिक कार्य मार्फत आफ्नो छवि उच्च बनाएको उल्लेख गर्नुभएको हो। नगर प्रमुख न्यौपानीले अभिभावक विहीन बालबालिका शिक्षाको ज्योतिबाट वञ्चित नहुन भन्नका लागि नगरपालिकाले समता विद्यालय स्थापना गरेको बताउँदै यसलाई नमूना विद्यालय बनाइने बताउनु भएको छ। जीसीआई व्यासनगरका अध्यक्ष अजर नागिलाले सामाजिक उत्तरदायित्व अन्तर्गत जीसी सप्ताहन्त अन्तर्गत विद्यालयलाई सहयोग गरिएको जानकारी दिनुभएको छ। जीसीआई व्यासनगरले 12 वर्षसम्म निरन्तर विद्यालयलाई नगद रू 30,000 का साथै शैक्षिक सामग्री सहयोग गर्ने घोषणा अनुरूप लगातार दुई वर्ष सहयोग गरिसकेको उहाँले बताउनु भएको छ। विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारले विभिन्न संघ संस्था विद्यार्थीहरूले विद्यालयका लागि सहयोग गरिरहेको जानकारी दिँदै उक्त सहयोगले विद्यार्थीको अध्ययन कार्यमा सहयोग पुग्ने बताउनु भएको छ। तनहुँको सुक्लागञ्जेगी नगरपालिकाले चालू आर्थिक वर्षको 11 महिनामा कुल बजेटको जम्मा 45% मात्र खर्च गरेको तथ्य सार्वजनिक भएको छ। नगरपालिकाका अनुसार जेठ मसान्तसम्म चालूतर्फ 63.64% बजेट खर्च भए पनि विकास निर्माणसँग सम्बन्धित बहुज पूँजीगत खर्च भने 28.91% सीमित रहेको छ। यसै आन्तरिक राजस्व संकलनको अवस्था लक्ष्य भन्दा कमजोर देखिएको छ। 27,35,00,000 रूपियाँ भन्दा बढ़ी राजस्व उठाउने लक्ष्य लिएकोमा हालसम्म करिब 12,94,00,000 रूपियाँ मात्र संकलन भएको सूचना अधिकारी तथा आन्तरिक लेखा परीक्षक अनिल खनालले जानकारी दिनुभएको हो। जुन लक्ष्यको 47.31% हो, कम बजेट खर्च र कमजोर राजस्व संकलनका कारण विकास निर्माण प्रभावित भएको विश्लेषण भइरहेका बेला नगरपालिकाले भने अवस्था निराशाजनक नरहेको जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले ठूला आयोजनाको भुक्तानी बाँकी रहेकाले तथ्याङ्कमा खर्च कम देखिएको र राजस्व संकलनमा ढुङ्गा गिटी तथा बालुवा सम्बन्धी आमदानी अपेक्षा अनुसार हुन नसकेको बताउनु भएको छ। उहाँले निजी जग्गा उत्खनन गर्दा प्राप्त हुने राजस्व समेत यस वर्ष उठ्न नसक्दा लक्ष्य प्राप्त गर्न नसकिएको बताउनु भएको हो। पौडेल यस वर्ष नगरपालिका अधिकांश खर्च ठेक्का नलाग्नु योजना निर्माणका लागि मूल्य वृद्धिका कारण निर्माण पक्षहरू तयार नहुनु लगायतका कारणहरू रहेको जानकारी दिनुभएको छ। पोखरा महानगरपालिकाले पछिल्ला 4 वर्षको कार्य प्रगति समीक्षा गर्दै नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगर प्रमुख धनराज आचार्यले बिहिबार 19 नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ। महानगरले आगामी वर्ष पोखरा बसपार्क र पोखरा सभागृहको निर्माण थाल्ने भएको छ। 2044 सालमा जनस्तर बाटे बनाएको सभागृह 4 दशकपछि मरमत गरी सुविधा सम्पन्न बनाउन लागि हो। अहिले 29 करोड़ रूपियाँको लागतमा पोखरा महानगरपालिका र नगर विकास कोषको साझेदारीमा यसको पुननिर्माण हुन लागेको हो। नगर विकासको 70% र महानगरको 30% लगानीमा पुनः निर्माण गर्ने कार्य निर्णय भएको छ। अहिले 1,300 जनाको क्षमता रहेको सभागृह पुननिर्माणपछि त्यसमा 910 जनाको क्षमता मात्र हुनेछ। जिल्लाको आबुखरिनी गाउँपालिका कार्यालयलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। गाउँपालिका मार्फत रहेका 6 वटा वडाका रहेका 799 जना बालबालिकालाई 15 महिनाभित्रका सबै खोप पूरा गरेपछि पूर्ण खोप पालिका घोषणा गरेको हो। 5 वर्ष मुनिका बालबालिका भएका घरको सर्वेक्षण गरी सबै खोप पूरा भए नभएको खोप कार्ड हेरिएको आबुखरिनी स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभएको छ। फागुन र चैत महिनामा 9 वटा स्वास्थ्य संस्थाका 16 जना स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहयोगमा घर धुरी सर्वेक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ। तनहुँको म्याग्दी गाउँपालिकाको 20 औं गाउँसभाबाट 5 वटा संकल्प प्रस्ताव सर्वसम्मत रूपमा पारित भएका छन्। गाउँसभामा उपाध्यक्ष तथा राजस्व परामर्श समितिका संयोजक बालकृष्ण घिमिरेले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि छलफलपछि सभा सर्वसम्मत रूपमा पारित भएको हो। पारित संकल्प प्रस्तावमा हाट बजार सञ्चालन गर्ने, भूमि प्रशासन सम्बन्धी सेवा पालिका बाटे उपलब्ध गराउने, नदी तथा खोलाको मापदण्ड लागू गर्ने, अर्गानिक उत्पादन प्रवर्धन गर्ने तथा अर्गानिक उत्पादनको बजारीकरणका लागि म्याग्दे अर्गानिक मिनी मार्ट स्थापना गर्ने विषय समावेश रहेका छन्। प्रस्तावमाथि कार्यपालिका सदस्यहरूले धारणा राखिएका थिए भने उठेका जिज्ञासाको जवाफ उपाध्यक्ष खिमिरेले दिनुभएको थियो। त्यसपछि गाउँपालिका अध्यक्ष श्री हंसराज श्रेष्ठले प्रस्ताव सभामा प्रस्तुत गर्नुभएको थियो। यसैबीच गाउँपालिका अध्यक्ष श्रेष्ठ म्याग्दे गाउँपालिकाले हालसम्म 184 वटा ऐन नियम तथा नीति निर्माण गरेको जानकारी दिनुभएको हो। उहाँको अनुसार पहिलो कार्यकालमा 90 वटा र दोस्रो कार्यकालमा 94 वटा ऐन तथा नियम निर्माण भएका छन्। हिजो घटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 1.63 अंकले बढ़ेर 2702.11 बिन्दुमा पुगेको छ। आज बैंक, विकास बैंक, होटल तथा पर्यटन म्यूचल फण्ड, निजीवन बीमा र अन्य बाहेक सबै समूहका सूचक बढ़ेका छन्। आज 116 वटा कम्पनीका शेयर बढ़ेकोमा 140 वटाको घटेका छन्। यस्तै 17 वटा कम्पनीका शेयर भने घटबढ़ भएका छैनन्। आज बुंगल हाइड्रोको शेयर झण्डै 12.5% घटेको छ। बजार सामान्य बढ़ेको दिन अपोलो हाइड्रोपावरको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम बढ़ेको छ। हिजो 3.41 अर्ब करोड़को कारोबार भएकोमा आज 353 वटा कम्पनीका 1.09 करोड़ कितका शेयर 4.53 अर्ब करोड़ रूपियाँमा किनबेच भएका छन्। हस्त साझा 5 बजेको ढोलबुढा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यसको हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008216142।
24: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
25: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
24: कहाँ?
25: गण्डकी मेडिकल हल।
26: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
25: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
26: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
24: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903069, मोबाइल 9840826।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
26: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
5: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
1: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
5: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
1: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
26: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
6: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9894166599 छ
7: सुवर्ण अवसर
26: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
7: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
26: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
7: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
26: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
7: मृगौलाको पत्थरी पिसा पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
26: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
7: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
26: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
7: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल
26: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
1: रोसे पेटा लुता सेले
9: यंगी गोइला येनो
10: कानुन रोस माम्याकिन
1: ए मस्या छ्या ममु छ्या मस्या लु ममु लु मस्या मिले ममु
9: यंगी रिमथिम डिंगी जो थन लबे लागिरी यंगीला लोलोनो प्रयासकी
1: कार्यक्रम
9: आदिवासी संसार रेडियो ढोर 103.8
10: मेगाहर्जरी नाको र सेमुन जाट्नी पट्ट लाफाको केरा सेकी हुन्छ है

झुर्ले वेदौ सेमिङ्गे फाउ रेडियो सिमो मुच नाको जम्मा श्रोताको के नामा सेवारेक इलिना हुन्चिन पुआर मगर नाको ले संगले छ फिले संगले छ पत्र श्रोताको झिर्मनाउला गेपमनाउला।

नेपाल आदिवासी जनजाति महासंघ शुक्लागण्डकी नगर समन्वय परिषदै मातृभाषा आवाजको आवश्यकता आजको विश्व मूल नारा लानाखिङ खास छ। यसै आदिवासी संसार अन्तर्गत मगर ठुटो मासपा पट्ट बिहिबार गोरा कु बज्यौ थाहा खबर हुनि र पुनः प्रसारण शुक्रबार निनविला बाङ्गा बज्यौ ढोरबाराही हाइलाइट हुनि रेडियो ढोरबाराही काठमाडौँ 0.9 मेगाहर्ज अन्तर मनो आवाजाङ प्रसारण छानके जाते नाकोई कानके रेडियो ढोरबाराही फेसबुक पेज हाम्रो पात्र मोबाइल एप र कानुङ वेबसाइट www.radiodhorbarahi.com.np लागिन छ भिन्टाभरि कथ कथ सिकेहरूले श्रोता लाफाको नाको इसै मासबाराङ मगर ढुटो बर्याङ मगर रोसो बर्याङ मगर बिङ्कुरकुङ बर्याङ मगर ढुटो लिङ्को रिलिङको हटिङ समय सान्दर्भिक कुराकानीको र सेकेहेकले छिनिङ इसे मिनम श्रृङ्खलाङ कानै राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ परिचय तथा अन्तर्क्रिया मासपार सम्पन्न छान्च जानकारी याले चैं रिहाङ काठ सेहे चलिङ नाको पट्ट श्रोताको के लिङ औ बोल्ले चिच गजली स्वरले सागर आलेर ताराश्री मगर शब्द मिनु चाना मगर संगीत कृष्ण केसी।

लिंगनिन नाकपट्टक के ठेकार फेरी मनिता जापले राष्ट्रीय आदिवासी जनजाति को परिचय तथा अन्तरक्रिया मासपार नीति 2083 जेठ 30 गते नेपाली कमर्सका इन्डेलको कारण सम्पन्न छन्। मासबारो उद्घाटन प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ शुक्लागण्डकीय अध्यक्ष कुलकुमार कुमारले जाता पुस्तै मासबारङ नास्ते आदिवासी जनजाति महिलाको नेतृत्व विकास क्षमता अभिवृद्धि र सामाजिक रूपान्तरण महासंघले करांक भूमिका देखे परिचय दिया। मासबारङ रजिना भुजेले स्वागत मन्तव्य दा खोजात मना विशिष्ट अतिथि किम कुमार कुमाले आदिवासी मासको र अघेर भागे परिचलेर रामनले त 35 आदिवासी दिवस हो मासबार तेह्र निम्तो यहाँ मासबारङ आदिवासी मगर गुरुङ कुमाल नेवार भुजेल पाँच जाति 80 मास्टरको सहभागी छान्चल्य मासबारङ राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ उद्देश्य भूमिका तथा आदिवासी महिलाको अधिकार बारे नेपाल आदिवासी जनजाति महासंघ नगर संयोजक बिर्सना श्रेष्ठ मगर धुत मासाबारेक सविता थापा मगर गुरुङ भाषा मासाबारेक प्रतिभा गुरुङ नौमाया गुरुङ चिल्लेचौर मगर मुइ समूह अध्यक्ष मथुरा आले मगर अरिदेव नेवा मिसपुच पुचौ पूर्व अध्यक्ष ईश्वरी श्रेष्ठ नेपाल मगर महिला संघ शुक्लागण्डकी अध्यक्ष कृष्ण कुमारी थापा लगायते मेकुङ थाडरा दाचल्या। राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नगर समन्वय परिषद शुक्लागण्डकी अध्यक्ष मासबारो सभापति मातिना कुमालै मासबारङ रहा छ जम्मै आदिवासी मास्टरको के धन्यवाद देहा चाहिँ फेरी फेरी र डुके परिसले काजो छानमा नुके परिसले लेचै मासबारकी डुपाका मासबार राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नगर परिषद सचिव शोभा गुरुङ सञ्चालन गर्दछ। मासबारङ अब दुर्गा नगर जितो लिङ्गौ बोल्ले चोरले हिम राणा मगर र अशोक सारू मगर हो ध्यान शब्द संगीतले चेतन रजाली मगर हो।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि स्थितिको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्ष भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा चौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
4: म्याडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट थियो आन्द्रा मूत्र नली पाठीघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभए बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्र कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
5: जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि पहिले भन्छ, आज बिग्रेर हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान कहाँ खोज्ने हो त? अहिले दुलेगौडाको थापा हार्बरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा पर्बु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9907073710 र 9821553507।
8: Admission open. Upra College of Management, PCM, affiliated to Popra University. 24 years of academic excellence in management. Bachelor's program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both students can apply. Enter to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nalipur, Pokhara Trikarski, Nepal. Phone 061-522-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: स्याम्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ।

Thank you.

Pacific Time.

0: மிஸ்டர்
1: Yeah.

Thank you.

0: भन्नुभएको सत्य कुरा छ।
1: हजुर, हामी कहाँ रोटरी तथा प्रतिबन्ध घर पैसो नौ ग्रह ग्रह शान्ति लाभपति महायज्ञ सत्यनारायणको जाता सामग्री पाइनुको साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
2: आज सम्पर्क गर्नुहोस्।

ऐतिहासिक धार्मिक एवं परिचित क्षेत्र पर्वमा शुक्ल हिमकार शिवालयलाई विकास गर्न तपाईँको सानो

ചിന്താ ഇല്ലെങ്കിൽ

Thank you.

राष्ट्रीय आर्थिक

Oh, I mean, it's so far away, but

Disponibili per il 30% del fatto che dovrà essere azzurato.

Yeah.

Thank you.

気合い入れないです。

त्यो पनि बिना

0: बिग्रियो
1: खै दिनुस् त
2: ए चिन्ता नगर्नुस् तपाई द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाइ
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुस् त
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्ने सौनीको ठीक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्
5: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्याण्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
4: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62029

Gracias.

Thank you.

Bye-bye.

Necesario.

রাষ্ট্রীয়

Thank you.